0: बीते सक्दा पनि भोटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न खानेपानी औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। ताडीमा फँसेका नागरिकको उद्धार जोखिमपूर्ण स्थानमा पुगेर खोज्ने तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भोटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनुपर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाई छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन्। स्थानीयको भनाई छ, समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेकोशी बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। उद्धार राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको एकासौं महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेकोशी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्व मंचमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डिजिटल डिल्युज शीर्षकको लेखमा भोटेकोशी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको छ, तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरूरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन्, तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। क्षतिदायी योजनामा बदल्ने काम प्रविधिकको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्। भोटेकोशी विपत्तिले नेपाललाई विश्व मंचमा सहानुभूति माग्ने होइन, प्रमाणसहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालिनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020सम्ममा विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको थिएन। 15 वर्ष जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधूरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55-30 प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोकसेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: शीले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ यद्यपि गोसाईकुण्ड र उत्तर गयाका चार चार वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन् दस भदौमा भोटेकोशी बाढ़ीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ बाढ़ीले रसुवादेखि धादिङसम्म 41 मोटरेबल पुल बगाएको थियो बाढ़ीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो
3: भोटेपछि बाढ़ीपछि 10 भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि सञ्चालनमा आउने भएका छन् त्रासदीपूर्ण बाढ़ीको दुई सातापछि विद्यालयहरू खुल्न लागेका हुन् नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ
2: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो
3: रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार तथा समाजसेवी पुरस्कार विभिन्न चारवटा सामाजिक संस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ 43 वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय गाँसबास औषधि उपचार धार्मिक गतिविधि र दाह संस्कार सम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिएको हो कोषको साधारण सभाले जनै 1 लाख रूपियाँ नगद राशिको रामबाबु ज्ञानु समाजसेवी पुरस्कार भने 3 सामाजिक संस्था र 3 प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिएका छन् मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रम काठमाण्डुको चन्द्रागिरीमा रहेको होम अपाङ्ग बाल बालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल सहारा घरले जनै 1 लाख रूपियाँको पुरस्कार पाउने भएका हुन्
2: नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सोमबार रू 1,38,49,425 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो
3: गत वर्ष भदौ 23 र 24 गति भएको जेएनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत अवस्थामा फर्किसकेका छन् मर्मसम्भार तथा पुननिर्माणपछि सरकारी कार्यालयले पूर्ववत रूपमा नै सेवा प्रभाव थालेका हुन् भने जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते कैलाली कारागारबाट भागेका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी भने अझै फरार छन्
2: जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33,54,00,00,000 रूपियाँ भन्दा बढ़ीको क्षति भएको थियो आन्दोलनमा ध्वस्त भएका उद्योग व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम देशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून

0: ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16601-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीले 3 अर्ब 35 करोड़ रूपियाँ अर्थात 18 मिलियन स्विस फ्रैंक तत्काल आवश्यक रहेको जनाएको छ।
5: अब खेल र खेलाड़ीका खबर। नेपालका बाढ़ी पीड़ितलाई सम्मान व्यक्त गर्न युरोपेली च्याम्पियन्स लीगका खेलहरू 1 मिनट रोकिनुका साथै बिहान प्रदर्शन गरिनेछ। यूईएफले यो साता हुने सबै च्याम्पियन लीगका खेल अघि 1 मिनट मौन धारण र त्यस क्रममा यू आर नट अलोन नेपाल सन्देश अंकित ब्यानर समेत प्रदर्शन गरिने जनाएको छ।
0: अब विचार तथा विश्लेषण। फर्केर हेर्दा जेएनजी क्रान्ति शीर्षकमा डाक्टर अतिन्द्र दाहालको विचार अन्नपूर्ण दैनिकमा छापिएको छ। जेएनजी क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किएकी जस्तो देखिँदैछ। जेएनजी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो, सम्झौता थिएन, हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो। तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधान सहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना भने बनेनन्।
5: हस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हुनुहुन्छ शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।
6: स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो गाडी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ।
7: घरेलु र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
8: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जी।
9: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
10: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
10: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
9: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
9: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333-493-555
6: काया कैरनमा अब खबरको सिलसिला आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसरको समानता पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गगरेको अभूतपूर्व विद्रोहको 1 वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ सरकारी आयोगको प्रतिवेदन अलपत्र नवयुवा आन्दोलनको 1 वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन् हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं
7: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म तीन शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते दुईजनाको सकुशल उद्धार तथा एक शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
6: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन्। बाढ़ीको 2 हप्तापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय सञ्चालनमा रहे पनि तत्काल 65 मात्र सञ्चालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि सञ्चालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा सरकारी आयोगकै प्रतिवेदन अलपत्र ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा बटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगायत खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थलप्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास श्रमिक सुरक्षा सुरक्षित आवास पूर्व सूचना प्रणाली बीमा जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथी महेश केवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसवागढी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेललाई सोध्नु भएको छ।
9: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति म्यान पावरहरूको यो जुन क्षति भयो पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। म्यान पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
10: त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
9: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन्झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
10: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ?
9: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठूलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट 4-5 वर्षमा सकौँ भन्ने हुन्छ तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा नसकेर ठूलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन एक्सटेन्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो. सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग प्रतिवर्ष पिपिए गरेको छौँ. त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो.
10: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्नु सकिन्छ.
9: हजुर, पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुनुहुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि अब जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाका धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा. अपरेसन फेज भनेर चाहिँ अब प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ. कहिलेकाहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ.
10: जति जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
9: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिसरमा पनि. सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन. केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला. यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, म्यान पावर डिप्लोइमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ. प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ. के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्नै पर्ने देखिया छ.
7: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ. वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्. ग्यासको अभाव चुलिएको छ. एकातिर व्यवसायीले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाड़ा भनेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ. बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ भित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ. नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन. बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ.
1: कृषि मन्त्र नार्कसँग
11: बरसातमा गाई भैंसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्. गोठ सफा र सुक्खा राख्नुहोस्. रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्.
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
11: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्.
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ.
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ.
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं.
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं.
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्। अझै पनि 112 पालिका निरक्षरता देखिएको छ। अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेस प्रदेशका जिल्ला छन्। मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छारका ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढा टाढा फैलिने भएकोले आगलागी भएको ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।
4: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
3: खेलकै अर्को खबरमा, मलेसियामा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, पर्वत लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: भुटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
3: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
4: एक उदाहरण सय उपदेश।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
3: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
4: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
3: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
4: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको, बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन्, बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र चोक्छ यसले।
2: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट जेएनजी आन्दोलनका शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै देशभर सार्वजनिक विदा। रसुवा बाढ़ीको पीड़ामा बाढ़गंगाको ऐक्यबद्धता, दिवंगत प्रति श्रद्धांजलि र बेपत्ताको उद्धारको कामना गर्दै दीप प्रज्वलन। शिवराजमा इस्पा तथा डान्स बार 7 दिनभित्र बन्द गर्न नगरपालिकाको निर्देशन। सामाजिक विकृति बढ़ेको भन्दै होटल, रेस्टुरेन्ट, लज र इस्पामाथि कड़ाई। धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुरू हुँदै गर्भवती महिला सहित स्थानीयलाई निशुल्क सेवा उपलब्ध हुने। कपिलवस्तुमा प्रहरीको कार्यवाही तीव्र, भन्सार छलीका सामान बरामददेखि फरार प्रतिवादी पक्राउसम्म। र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
1: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: अब समाचार विस्तारमा। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज भदौ 23 गते देशभर जेएनजी शहीद दिवस मनाइँदैछ। सरकारले भदौ 23 गते जेएनजी शहीद दिवसका रूपमा घोषणा गर्दै देशभर सार्वजनिक विदा समेत दिएको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धांजलि अर्पण गर्दै आज विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका 45 जनालाई शहीद घोषणा गरिसकेको छ। शहीदहरूको योगदान र बलिदानको सम्मान गर्दै आज उनीहरूको सम्झनामा श्रद्धांजलि तथा स्मृति कार्यक्रम गरिँदैछ। जेएनजी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचार विरूद्धका आवाजलाई संस्थागत रूपमा अघि बढ़ाउनु पर्नेमा पनि जोड़ दिएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवाको भोटेकोशी नदीमा 2083 भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्मान तथा आत्मशान्तिको कामना गर्दै कपिलवस्तुको बाढ़गंगामा श्रद्धांजलि तथा शोकसभा गरिएको छ। बाढ़गंगा नगरपालिका 2 पिपरा स्थित वडा स्तरीय युवा क्लबको आयोजनामा हिजो साँझ 6:30 बजे बाढगंगा नगरपालिका 2 नन्दनगर स्थित श्री मनकामना संस्कृत विद्यापीठ गुरूकुलममा 108 जना बटुकद्वारा दिवंगत आत्माको शान्तिको कामना गर्दै पाठ तथा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले रसुवा बाढ़ीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका थिए। कार्यक्रममा बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि अर्पण गर्दै बेपत्ताको शीघ्र उद्धार तथा पीड़ित परिवारलाई आवश्यक सहयोग गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा क्लबका अध्यक्ष विमल घिमिरे, नगर प्रवक्ता तथा वडा नम्बर दुईका अध्यक्ष विष्णु प्रसाद पौडेल, उदा सदस्य झिमलाल सापकोटा, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल, समाजसेवी तथा युवा व्यवसायी एवं लायन्स क्लब कपिलवस्तुका निवर्तमान अध्यक्ष नारायण पौडेल, वडा सचिव नरेन्द्र प्रसाद पोखरेल तथा मनकामना संस्कृत गुरूकुलमका प्राचार्य कृष्ण प्रसाद पोखरेल, सहायक प्राचार्य युवराज बेलवासे, विभिन्न वन समुदाय संघ संस्था तथा स्थानीय संस्थाका अध्यक्ष र प्रतिनिधि सहित कार्यक्रममा करिब 320 जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान अध्यक्ष विवेक विसीले गर्नुभएको थियो। रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै कपिल वस्तुमा विभिन्न कार्यक्रम गरिएको छ। बाढ़गंगा नगरपालिका एक बैरिया पावर विक्रम चोकमा बैरिया युवा समाजले दीप प्रज्वलन गरेको छ। त्यस्तै बाढ़गंगा आठ धरेशपुर चोकमा धनेशपुर टोल विकास संस्थाले पनि दीप प्रज्वलन गरेको हो। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी बाढ़गंगा नगर समितिले बाढ़गंगाको चार नम्बरमा दीप प्रज्वलन सहित शोकसभा सम्पन्न गरेको छ। तीनवटै कार्यक्रममा बाढ़ीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि तथा शोक सन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गरिएको थियो। साथै बेपत्ताहरूको शीघ्र उद्धार र सकुशलताको कामना गरिएको छ। शिवराज नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका इस्पा तथा डान्सबार लगायतका व्यवसायबाट सामाजिक विकृति बढ़ेको, शान्ति सुरक्षामा असर परेको तथा सामाजिक एवं वातावरणीय अशान्ति सिर्जना भएको भन्दै कड़ाई गरेको छ। नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विभिन्न इस्पा तथा डान्सबारबाट सामाजिक विकृति बढ़ेको भन्दै नगरवासीबाट पटक पटक गुनासो तथा डेलिसन समेत आएको जनाएको छ। नगरपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रभित्र अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण स्पा तथा डान्स बारलाई 7 दिनभित्र बन्द गर्न वा गराउन सम्बन्धित निकायलाई जानकारी गराइएको छ। नगरपालिकाले होटल, रेस्टुरेन्ट तथा लज सञ्चालनका लागि प्रचलित कानून बमोजिम अनुमति लिनुपर्ने स्पष्ट पारेको छ। तर होटल, रेस्टुरेन्ट तथा लजको नाममा वा त्यसको आड़मा स्पा, डान्स बार सञ्चालन गर्ने तथा प्रचलित कानून, सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने जनाएको छ। तोकिएको समयावधिभित्र व्यवसाय बन्द नगरेमा वा नगरपालिकाको निर्णय विपरीत सञ्चालन गरेको पाइएमा सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन नियन्त्रण तथा आवश्यक कानूनी कार्यवाही गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, वडा कार्यालय, उद्योग वाणिज्य संघ, व्यापार संघ तथा होटल तथा रेस्टुरेन्ट व्यवसाय संघलाई समेत आवश्यक सहयोग र सहजीकरणका लागि पत्राचार गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 10 स्थित धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलले स्वास्थ्य चौकीका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि सेवा सञ्चालनको तयारी गरिएको हो। अब केही दिनभित्रै स्वास्थ्य चौकीबाट अल्ट्रासाउण्ड सेवा शुरू गरिने वडाध्यक्ष सन्दीप पाण्डेले बताउनु भएको छ। विशेष गरी गर्भवती महिलाको स्वास्थ्य जाँचका साथै सामान्य प्रकृतिका अल्ट्रासाउण्ड सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभएको छ। अल्ट्रासाउण्ड सेवा स्वास्थ्य चौकीबाटै निशुल्क उपलब्ध हुने भएकाले स्थानीय नागरिक विशेष गरी गर्भवती महिलालाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा शुरू गर्न लागि हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ 21 गते सम्म 19 जनालाई पक्राउ गरेको छ। कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागू औषध सहित उक्त व्यक्ति पक्राउ परेका हुन्। चालू आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 21 गतेसम्म लागू औषध सम्बन्धी 11 मुद्दा दर्ता गरी 19 जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा 13 जना पुरूष र 6 जना महिला नेपाली नागरिक रहेका छन्। सो अवधिमा प्रहरीले गाजा, चरेस, हेरोइन, अफिम र नाइट्राफेट बरामद गरेको छ। प्रहरीले उक्त अवधिमा गाजा 130 ग्राम, चरेस 5 किलो 225 ग्राम, हेरोइन 3 ग्राम 150 मिलिग्राम र अफिम 10 किलो 364 ग्राम बरामद गरेको छ। नाइट्राफेट 10 थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। उहाँले लागू औषध कारोबारमा संलग्नलाई कानून मुजिम कार्यवाही गरिएको बताउनु भएको छ। पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रूपमा भन्सार थली ल्याइएका सामान बरामद गर्नुका साथै विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ 20 गते र 21 गते मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट बिलबीजक नभएका किराना, कस्मेटिक तथा फलफूल लगायतका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानको कुल मूल्य 1,98,370 रूपियाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले शिवराज नगरपालिका 9 हल्लानगर क्षेत्रबाट बिलबीजक नभएको फलफूल बरामद गरेको छ। यस्तै यशोधारा गाउँपालिका 7 बरियादापुरबाट किराना तथा कस्मेटिक सामान र सुदोदन गाउँपालिका 5 छोडी देहवाबाट किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बरामद सामान आवश्यक कार्यवाहीका लागि सुठौली भन्सार कार्यालय तथा कृष्णनगर भन्सार कार्यालय पठाइएको छ। यसै गरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पेश गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध गतिविधि नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि अर्घखाँचीका विभिन्न संघ संस्थाहरूले राहत सामग्री प्रदान गरेका छन्। बाढ़ी प्रभावित परिवारहरूको लागि केही सहजता होस् भन्ने उद्देश्यले जनहित अनलाइन, सिमलपानी सृजनशील युवा क्लब र न्यूज पाराको संयुक्त सहकार्यमा खाद्यान्न, लत्ता कपड़ा, शैक्षिक सामग्री लगायतका विभिन्न सामग्री प्रदान गरिएको हो। गत भाद्र 10 गते भोटेकोशी नदीमा आकस्मात आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएका नुवाकोटको विदुर गाउँपालिकाका परिवारहरूको लागि उक्त सामग्री प्रदान गरिएको हो। सिद्धगंगा नगरपालिका वडा नम्बर 13 वडाध्यक्ष दुर्गा बहादुर विसीको नेतृत्वमा गएको टोलीले चामल, तेल, नुन, साबुन, सरफ, कपड़ा, चप्पल, शैक्षिक सामग्री सहितका जिन्सी सामग्री प्रदान गरिएको हो। टोलीले विदुर गाउँपालिका 1 रहेको श्री इन्द्रेडी आधारभूत विद्यालयमा निर्माण गरिएको होल्डिङ सेन्टरमै पुगेर प्रभावित नागरिकहरूलाई उक्त सामग्री प्रदान गरेको हो। सामग्री प्रदान गर्दै वडाध्यक्ष दुर्गा बहादुर विसीले प्रभावितहरूको लागि समग्र जिल्ला बाटै पहिलो पटक तीनवटा संस्थाले गरेको सहयोग उदाहरणीय रहेको बताउनु भएको छ। उता राहत सामग्री प्राप्त गरेपछि प्रभावित परिवारहरूले टाढा टाढाबाट पनि आफूहरूको दुःखमा साथ दिन आइरहेको भन्दै खुशी व्यक्त गरेका थिए। साथै उनीहरूमध्ये आफन्त बेपत्ता भएका परिवारहरूले आफ्ना आफन्तलाई खोजी गरिदिन पनि आग्रह गरेका थिए। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबर बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: 아유.
1: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। विद्यार्थी ओसार पोसार गर्ने विद्यालयका बस चालक तथा सहचालकलाई सड़क सुरक्षा, ट्राफिक नियम र सवारी संचालन सम्बन्धी प्रशिक्षण दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल बस्तुले बाढगंगा र शिवराज नगरपालिकामा संचालित विद्यालयलाई लक्षित गरी सड़क सुरक्षा तथा सचेतनामूलक कक्षा संचालन गरेको हो। विद्यार्थी ओसार

यी सवारी चालकको हातमा भविष्यका कर्णधारको जीवन र सुरक्षा समेत जोड़िएको भन्दै चालकलाई सवारी चलाउँदा थप जिम्मेवार र संयमित हुन आग्रह गरिएको छ। सामान्य सावधानीले समेत ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले सवारी संचालनका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड़ दिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रचालित विद्यालयलाई लक्षित गरी सड़क सुरक्षा तथा सचेतनामूलक कक्षा संचालन गरेको हो। विद्यार्थी ओसार्ने सवारी चालकको हातमा भविष्यका कर्णधारको जीवन र सुरक्षा समेत जोड़िएको भन्दै चालकलाई सवारी चलाउँदा थप जिम्मेवार र संयमित हुन आग्रह गरिएको छ।

श्री कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले चालक र प्रहरी बीच सहकार्य तथा नियमित समन्वय भएमा सड़क दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। उहाँले प्रशिक्षणको क्रममा ट्राफिक नियमको पालना, ट्राफिक संकेतको पहिचान तथा प्रयोग, सवारी कसुरमा हुने दण्ड जरिवाना र सड़क दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनु भएको थियो। नेपाल भारत सीमा नाका स्थित बाँकेको नेपालगंज स्थित जमुनाहा नाकाबाट गत आर्थिक वर्ष 2082-83 असुरक्षित रूपमा जोखिमपूर्ण यात्रा गरिरहेका 464 जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगंजले गत आर्थिक वर्षमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका 464 जना नेपाली नागरिकलाई सीमा नाकाबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले जानकारी दिनुभएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा कर्णाली शिवराजले तेस्रो जीत निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राकेपको कबड हल त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथा स्मार्ट रसलाई 3-2 को सेटले हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनायो तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 को जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी छ टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल भदौ 28 गते हुनेछ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। जेएनजी आन्दोलनका शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै देशभर सार्वजनिक विदा। रसुवा बाढ़ीको पीड़ामा बाणगंगाको एकीबद्धता, दिवंगत प्रति श्रद्धांजली र बेपत्ताको उद्धारको कामना गर्दै दीप प्रज्वलन। शिवराजमा इस्पा तथा डान्स बार 7 दिनभित्र बन्द गर्न नगरपालिकाको निर्देशन। सामाजिक विकृति बढ़ेको भन्दै होटल रेस्टुरेन्ट लज र इस्पामाथि कडाई। धनकौली स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुरू हुँदै गर्भवती महिला सहित स्थानीयलाई निशुल्क सेवा उपलब्ध हुने। कपिलवस्तुमा प्रहरीको कार्यवाही तीव्र, भन्सार छलीका सामान बरामददेखि फरार प्रतिवादी पक्राउसम्म। र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जीत। अवस्था एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाई को रोजाई को पहिलो गंतव्य बनेको छ लुम्बिनी खाती सुन चांदी पसल।
1: पुराना सुन चांदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चांदी पसल, बारंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे।

0: घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्। काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 7 बज्यो।
10: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
10: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
10: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।
12: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
13: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
14: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
13: 24 घण्टा सेवा उपलब्ध छ।
14: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
13: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
15: कता हो काका लखर लखर गर्दै?
16: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
15: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
16: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
15: हजुर, हाम्रा सेवाहरू,
16: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिलवस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगंगा अटो ट्रेडर्स, बाडगंगा एक बैरिया, कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076-550-111, 98570-31363 र 98019-43064।
0: बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 बाडगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भारंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98571।

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
2: यति बेला बिहानको 8 बज्यो,
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
6: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
7: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवादिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470982790।

0: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ड्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा 1 बैरिया कपिलवस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
2: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त, बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443664।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने

0: नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

0: आयो।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
2: यति बेला बिहानको 9 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: कोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मर्मतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना, व्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरी सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत वहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा वहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै वहाँले यी चोटका घाउ सायदै कहिल्यै पूरिने बताउनु भएको छ। नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको 1 वर्ष नबित्दै अहिले भोटेकोशी बाढ़ीको अर्को पीड़ा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन वहाँले सबैलाई आह्वान गर्नुभएको छ। भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको बाढ़ीपछि भइरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत वहाँले माथिल्लो त्रिशुली 1, त्रिशुली 3B जलविद्युत आयोजना लगायतमा खोजी कार्य जारी रहेको बताउनु भएको छ। वहाँका अनुसार खोज कार्यका लागि थप उपकरण लैजान प्रयास समेत भइरहेको छ। बाढ़ीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको विवरण अनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने वहाँले बताउनु भएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार उद्धार कार्य खोजी राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने शव पहिचानमा सहायता एम्बुलेन्स व्यवस्थापन आपतकालीन रक्तदान कार्यक्रम राहत वितरणमा सहायता स्वास्थ्य उपचारमा सहायता र यात्रामा सहयोग भीड़भाड़ तथा आपतकालीन व्यवस्थापनमा माइकिङ लगायतका काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठनसँगको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मिर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक पोशाक शैक्षिक सामग्री आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरू अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइँदैछ। नेपालमा भोटेकोशीको बाढ़ीले देश शोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
0: मोबाइल 98550-76-8 98550-76-9 98511-62594 98510-54-24

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पुल बगाएपछि अहिले परेवाटार, पिपलटार, आदमतार, बेलिनटार, मासटार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। यो वैकल्पिक सड़कमा थप मरमत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाई छ। सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्। बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मरमतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ। कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति पनि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावित क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ। तेल ट्याङ्कर जहाजमा एक हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो। त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ। साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा 2 फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ। आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो। बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ। इरानले रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमै राखेको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ। हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ। यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बिहोरेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा, नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर, बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने थुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मरमतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
7: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउमा सम्बन्धी निवेदन मात्र।
6: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
5: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
4: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: आमा राति छ कता जान लाग्नु भयो नि
1: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
0: ए पख्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले
0: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: कई प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त भइन् रानी
1: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेज बैंक नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
5: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगंगा चार, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नु होला,
7: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98575151713, सञ्चालक गिरिराज कणेश।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाई पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिसको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा दुई पिपरा कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875783646।
0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल बाढगंगा चार जितपुर कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 9857031569। अर्जुन खाती। सम्पर्क नम्बर 9857078473।

0: भएको छ। एक वर्षको यो अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। त्यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति रहेको थियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता, राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन्। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो। बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ। पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन्। झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन्। स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दीपकनाथ योगी बताउनुहुन्छ। पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार तराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ। तर कालीकोटको गगनी खोला एस मोडमा पहिरोले सड़क अवरूद्ध छ। एस मोडमा पहिरो तथा ढुंगा अनि गगनी खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन पहल भइरहेको तर तत्काल खुलाउन कठिनाई भइरहेको बताउनु भएको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082562601 98578 35990 98578 31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी, कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटा आउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गएराती कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गएराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाइ छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमेन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाइसनले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ़ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरिया बीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको कुरुस क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकार समूह त्रुथ हान्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको वायुमासो बलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। उसका बाबर आयतले शतक बनाए, उनी 117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर 1 बलमा एक विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। तीन खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले तीन खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। फुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सिहार केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। तुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसीसी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक गिरिराज कडे।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: ayos.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9857052004
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: यति बेला दिउँसोको 1 बज्यो बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ
5: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई

0: मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कक्षा फलफूल 5 कक्षा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कक्षा पुष्प 2 कक्षा नर्सरी 1 कक्षा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9843-52747 र 9856-29379
3: कता हो काका लखर लखर गर्दै
4: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
4: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
3: हजुर हाम्रा सेवाहरू
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
5: यति बेला दिउँसोको 2 बज्यो,
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज बाढगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज कणे।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा।

0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-6041 र 535-6041।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो,
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा कपिल वस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी,
3: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

धेरै होला तिमलाई तारा झारदिन्छु भन्नेहरू होला तिमलाई हिरा मोती हार दिन्छु भन्ने होला तर यस्तो कुराहरू जाबो रमाइलो एकछिनलाई एक दिनलाई मेरो गाई बुझी हेर मेरो साई उभी हेर मेरो लाइफ सुनी हेर

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला दिउँसोको 3 बज्यो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिसको भत्काइँदै सूर्यविनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो, दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन

0: पर्ने सरकारवालाहरूको भनाई छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यसैसँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्रांगणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनु भएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समय दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोड़ समेत भयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धांजली अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नवयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको सिटी काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ। गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ। डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानैदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो। हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो, आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ। 6 उपकरण परिचालन गरिँदैछ। आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो। पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ। स्थानीय प्रशासनले नारायणगढ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ। यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धोलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीय वासी, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन, मुख्य 2 सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखिएको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। सड़क विस्तारसँगै नाला, पैदल मार्ग, सड़क सुरक्षा संरचना, रिटेनिङ वाल, पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ। सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,00,000,000 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000 रूपियाँ रहेको छ। आयोजना सूर्य विनायक साँगा र साँगा धुलीखेल गरी 2 खण्डमा विभाजन गरिएको छ। पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ। अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ। पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ। गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ। स्थानीय बढ़ी मालिका नगरपालिका वडा नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो। आइतबारदेखि नै सड़क विभागका 2 जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न 2 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जैसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ परेका दुवैजनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यही भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान निरीक्षणका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक धोलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने। 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड, एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड, आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
8: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पश्चात कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
7: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
6: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413527747 र 98573239।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
8: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
9: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
8: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु। पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना। यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। फोन 98570551138, 076550200। स्थान युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु। समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। फोन 98575118 076550200। स्थान युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। समयमै जाँच गरौं पाठेघरको मुखको क्या

0: अरे गुरुजी इनहरु को हुन त
1: इनीहरु चाहिँ नि पाखा पकेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु हुन् नि ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला
1: विस्तृत जानकारी को लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: खुशी को खबर विगत 4 दशक देखि बुटवल में निरंतर सेवा दिदै आइरहेको आले डेंटल अब कपिलवस्तु को 4 नंबर जितपुर में यही श्रावण 4 गते देखि शुभारंभ भई संचालन में आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
5: फिजियोथेरापी विशेषज्ञ सेवा
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बाढगंगा २ पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा २ पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98570056 249 र 98075 18346।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडगंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98।
0: गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडगंगा।

0: आयोस।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला साँझको 5 बजे।
4: पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। फोन 98570551138, 076550200। स्थान युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु। समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।
5: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडमिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास ब्याङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।

0: प्रकार को रसायन केमिकल न मिसाइए हो शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9857052004
3: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले काखमा लिनुहुन्छ

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-43-52-747 र 98-576-29-379।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे सर बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला

0: तथा बस्कुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशन, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेनजी अभियन्ताहरूको चिन्ता कायम।
2: सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
0: भोटेकोशी बाढ़ीमा सम्पर्क विहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता, वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा खाना पकाउने ग्यासको अभाव कायमै।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि, बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एचसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित, नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जेएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जेएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र सुशासन को आधार खड़ा गरेको बताएका छन्। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले

0: शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाई छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलनका कार्यक्रमहरू सम्पन्न भएका छन्।
1: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोड़फोड़का घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बजे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बजे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदानी र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन्। के उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
2: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाफको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर सिङ्गो युवा पुस्ता जो सड़कमा थिए म भदौ 23 को ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो त्यो उनीहरूको आँखामा एउटा ज्योति बढ़िरहेको थियो त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ। अब हामी जुन देशमा बसिरहेका छौं यो देशमा सुशासन आओस्, यो देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झकझकाउनका निम्ति, उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
3: त्यो जुन सोच थियो नि यस्तो भइदिए हुन्थ्यो भन्ने त्यो भयो त
2: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन्। होइन, सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन त्यहाँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
3: तर एक वर्षमा केही छनक त देखियो होला नि।
2: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो 1 वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्न नै हामीलाई समय लागिरहेछ। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जेएनजी आन्दोलनताका, होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भए, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाफदेहिताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौं। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौं जस्तो लाग्छ।
3: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
2: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेही हो, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार, होइन, तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिकमुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
3: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई निहाल्दाखेरि?
2: जुन बाढी गयो, विपदमा हामी छौं, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारलाई साथ दिनुपर्छ भन्ने विषयमा विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजरअन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजरअन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। जेएनजी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेता माग्नका निम्ति चाहिँ जनता सड़कमा उत्रिन्छन् होइन। जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृङ्खला चाहिँ रोकिनुपर्छ। त्यही भएर अबको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नुहोला भन्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो नवयुवा आन्दोलनका अभियन्ता रक्षा बम। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। हिजो सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको छ र यो पनि सम्झाएको छ। आफूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ सभापति लामिछानेले निकालेको विज्ञप्तिमा भनिएको छ। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नरहेको समेत स्पष्ट पार्नुभयो।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-94-33-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत
1: गर्यौं। रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन, 5,326 मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासी सम्मै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सोरुङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीविदै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पूर्वाधार पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। रसुवागढ़ी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशुली एक र त्रिशुली बीच जलविद्युत आयोजनाका टनेल तथा पावर हाउसमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
0: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप हैजाविरूद्धको खोप पठाएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजाविरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सिदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर, कुहिएका खाद्य वस्तु तथा मृत पशुका कारण दुर्गन्ध फैलनुका साथै झाडा, पखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलाउन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
1: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदार छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट, स्टेनलेस स्टील, स्थायी चुम्बकीय बाढ़ी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1.1 करोड़ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमाना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
1: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायहरूको भनाई छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1,00,000 सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35,000-40,000 सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्रा नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपयोग्य वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायहरूको चिन्ता छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कृषि मन्त्र नार्कसँग
10: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
4: अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुलाएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
5: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस त्यही राजमार्ग भएर आवाजावत गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ, पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णु प्रसाद निउपानेले कृष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवाजावतमा समस्या परेको बताउनुभयो।
4: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखेको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
4: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ।
5: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वाङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वाङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 देखि लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरण मदत पुग्ने तर्क गर्दै आएको छ, तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: र नेपाल भलिबल लीग एनभीएलमा मधेश वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेशले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेशले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेश यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा स्नाइडर्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनभीएलको विजेता ले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
5: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम नै।
4: भोटेपछि बाढ़ीमा सम्पर्कविहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
5: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
4: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
5: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेश वारियर्सको पहिलो जित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। फोन 98575-1138, 076-550-200। स्थान युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु। समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।
2: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
3: हो
2: पुरिदिनु पर्यो।
3: आमा लौ न मलाई सर्पले पो टोक्यो। लौ न खै खै कहाँ टोक्यो छोरी?
2: यहाँ दाहिने हातमा टोक्यो आमा।
3: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
4: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधै भएर सुत त।
4: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि बुझ्नुभयो?
3: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
4: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहालुस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो त्यही जाउनु पर्यो मुस्कान।
3: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसके।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्वदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो,
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कक्षाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कक्षा, फलफूल 5 कक्षा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कक्षा, पुष्प 2 कक्षा, नर्सरी 1 कक्षा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413 5247 र 98573 2979।

0: नमस्कार, सामुदायिक रेडियो दावाजको साँझ सात बजेको बद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 छमेगासँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाणगंगामा भूमिहीनलाई लालपूर्जा वितरण प्रक्रिया तीव्र, 500 दिनभित्र लालपूर्जा वितरण गर्ने योजना, अन्यत्र जग्गा हुँदाहुँदै दावी गर्नेलाई कड़ा कार्यवाही गरिने, पिपरा प्रहरी कार्यालयमा पहिलो पटक महिला नेतृत्व, प्रहरी निरीक्षक कार्कीले सम्हाल्दै कमाण्ड, लागू औषध नियन्त्रणमा निगरानी बढ़ाउँदै प्रहरी, सीमानाकामा कड़ाई, लागू औषध मुद्दामा 118 जना पक्राउ, नवलपरासीबाट स्रोत नखुलेको 21 लाख बढ़ी रकम सहित 2 जना पक्राउ, हुण्डी कारोबारमा संलग्न रहेको आशंका, थप अनुसन्धान जारी, भोटेकोशी बाढ़ीबाट प्रभावित बाल बालिकाको शिक्षाका लागि झण्डी 1 अर्बको छात्रवृत्ति, 9,742 विद्यार्थीको सिकाई प्रभावित, र भोटेकोशी बाढ़ीमा परि 5,326 जना सम्पर्क विहीन, प्रधानमन्त्री राहत कोषमा 12.5 अर्ब रूपियाँ जम्मा।
1: पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, फोन 9570551138, 076550200, स्थान युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु। समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।
2: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
0: अब समाचार विस्तारमा। बाणगंगा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रिया तीव्र पारिएको छ। जग्गा नाजाज, लागत संकलन, दावी विरोध तथा लालपूर्जा वितरण लगायतका प्रक्रियागत विषयमा सरकारवाला बीच आवश्यक छलफल तथा अन्तर्क्रिया गरिएको हो। कपिलवस्तुका प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूलाई राज्यले जग्गाको स्वामित्व प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो। अन्यन्त्र घर जग्गा हुँदाहुँदै पनि आफूलाई भूमिहीन सुकुम्बासीका रूपमा दावी गरेको पाइएमा त्यस्ता व्यक्तिमाथि कानून अनुसार कड़ा कार्यवाही गरिने गौतमले चेतावनी दिनुभयो।
4: त्यसमा अब सकारात्मक सूची भन्दा नकारात्मक परेको छ र केही बसोबास गरेको छ भने त्यसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अब सकारात्मक सूचीभित्रको छ भने त त्यसलाई हामीले नापजाप गरेर उसको वास्तविकता, उसको जग्गा जमिन कोही छ छैन भन्ने कुरा त हामीले मार्फत मार्फत भेरिफिकेसन पनि गर्छौँ। अनि कहीँ कतैबाट फेरि जग्गा हुँदाहुँदै उसले भूमिहीन दलित अथवा भूमिहीन सुकुम्बासी भनेर दावा गरेको रहेछ र पछि प्रमाणित भयो भने फेरि अहिलेको कानूनले त्यसलाई कडा सजायको व्यवस्था पनि गरिएको छ।
0: यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्न नाप नक्साङ्कन, लागत संकलन तथा प्रविष्ट नियन्त्रण विन्दुको स्थापना र ब्लक सिफारिश लगायतका काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाणगंगा नगरपालिका 1 मा 300

0: एकजनाको लालपूर्जा बनाउने कार्य अघि बढ़ेको छ भने यस सम्बन्धी सूचना समेत प्रकाशन गरिएको छ। वडा नम्बर दुईमा नापी कार्य सम्पन्न भएको छ। वडा नम्बर चारमा 34 जनाको दावी विरोध सम्बन्धी सूचना प्रकाशन गरिएको छ भने वडा नम्बर सातका 30 जनालाई लालपूर्जा वितरण भइसकेको छ। यस्तै वडा नम्बर 8, 9 र 11 समेत नापी कार्य सम्पन्न भएको नगर प्रमुख अर्यालले बताउनु भएको छ। नगरपालिकामा लागत संकलनका लागि 4 पटकसम्म सूचना प्रकाशन गरिएको उहाँले जानकारी दिनुभएको छ। अर्यालका अनुसार बाडेना नगरपालिका भित्र 805 जना भूमिहीन दलित, 2,933 जना भूमिहीन सुकुम्बासी र 6,732 जना अव्यवस्थित बसोबासी रहेका छन्।
1: हामीले नाप नक्सा गरेका छौँ, लगत संकलन तथा प्रविष्ट गरेका छौँ, नियन्त्रण बिन्दुहरूको स्थापना गरेका छौँ, ब्लकहरूको सिफारिसी गरेका छौँ। यति हाम्रो चाहिँ 4 प्रकृतिका हामीले काम गरेका छौँ। र यो लगत संकलन प्रविष्ट चाहिँ नगरपालिकाभित्र हालसम्म विभिन्न मितिमा गरी कुल 4 पटक सूचना प्रकाशन गरी संकलन भएका 805 भूमिहीन दलित, 2,933 भूमिहीन सुकुम्बासी तथा 6,732 अव्यवस्थित बसोबासी गरी कुल चाहिँ 10,770 निवेदनहरू सिस्टममा प्रविष्ट कार्य सम्पन्न भएको छ।
0: जिल्ला समितिका सदस्य सचिव तथा नापी विभागका अधिकृत जनक भण्डारीले आगामी 500 दिनभित्र लालपूर्जा वितरण गर्ने योजना रहेको बताउनु भएको छ। उहाँले आवश्यक प्रक्रिया पूरा गरी वास्तविक भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्ने गरी काम अघि बढ़ाइएको बताउनुभयो।
2: अब हामी सुरु फेजमा छौँ, सुरु फेजमा अब स्पिड सोलो होला तर पछि चाहिँ फास्ट पनि हुन्छ। अब सहरले थप्न सकिने भनेर हजुरहरू जिल्लालाई थप्न सकिन्छ।
0: बडगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकामा भूमि तथा अव्यवस्थित बसोबास सम्बन्ध अव्यवस्थित बसोबास सम्बन्धी करिब 90% काम सम्पन्न भइसकेको बताउनुभयो।
3: काम गर्छ त्यो सबैभन्दा बढी 90% डाटामा भेरिफिकेसनमा आदि इत्यादिमा कुनै चुकेको भए पनि बारेमा चुकिहाल्नु नत्र चाहिँ राम्रो छ। अब यसबाट काम गर्न सक्ने अरू पालिका छैन, हामी नै छौँ। काम चाहिँ कार्य सरलीकरण भएर काम गर्नु पर्यो। तपाईँले यात्रा कुरा गर्नुभयो, गुह्य कुरा मैले गर्छु। हामीले गर्ने काम गर्ने अब चाहिँ अव्यवस्थितमा जसको अन्त कोही पनि छैन। अब जस्तो यो कुरा गर्दा हाम्रो जनस्तर फेरि मान्नु उहाँलाई बलक चाहिन्छ के चाहिन्छ के चाहिन्छ टेक्निकली कुरा अलिक अप्ठ्यारो छ कि मैले पर्छ सामान्य कुरा जहाँ जसको चाहिँ थोरै जग्गा छ अव्यवस्थित बसेको छ दिने मिल्ने ठाउँ छ तर अव्यवस्थित गर्छ।
0: नगरपालिकाले बाँकी प्रक्रिया समेत छिटो सम्पन्न गरी योग्य तथा वास्तविक लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने तयारी अघि बढ़ाएको जनाएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला राष्ट्रहरूका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपाल जस्ता कम विकसित मुलुकले भोग्नु परेको भन्दै यस विरूद्ध अन्तर्राष्ट्रिय मंचमा सशक्त आवाज उठाउनु भएको छ। कपिलवस्तु नगरपालिकाको सभाहाल तौली हवामा सम्पन्न जसपा नेपाल कपिलवस्तुको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले शक्तिशाली राष्ट्रियहरूले पर्यावरण प्रदूषण बनाउने र त्यसको प्रत्यक्ष असर नेपाल जस्ता मुलुकले भोग्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताउनु भएको छ। उहाँले जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउँदै जलवायु न्यायका लागि आवाज उठाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा अध्यक्ष यादवले वर्तमान सरकारको आलोचना समेत गर्नुभएको छ। नयाँ सरकारका कारण देश आर्थिक विकासमा पछि परेको आरोप लगाउँदै उहाँले सरकार ले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। यसै गरी कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनाले सरकारको कर नीतिको आलोचना गर्नुभएको छ। उहाँले जनतालाई राहत दिनुको साटो सरकारले विभिन्न क्षेत्रमा करको भार थपेर नागरिकको ढाड सिक्ने काम गरेको आरोप लगाउनु भएको छ। कपिलवस्तुमा सम्पन्न गुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। भेलामा पार्टीको संगठन सुदृढीकरण तथा सरकार जनसरकारका विषयलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अघि बढ़ाउने विषयमा छलफल भएको थियो। जसपा नेपालले आगामी दिनमा जनजीविकासँग जोड़िएका मुद्दालाई प्राथमिकतामा राख्दै संगठन विस्तार तथा जनवादका कार्यक्रमलाई प्रभावकारी बनाउने रणनीति अघि बढ़ाउने जनाएको छ। पिपरा प्रहरी कार्यालयमा पहिलो पटक महिला नेतृत्व प्रहरी निरीक्षक कालिका कार्की पिपरा कपिलवस्तुको नेतृत्व तथा पहिलो पटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने हुनुभएको छ। प्रहरी निरीक्षक अर्जुन पौडेलले आफ्नो व्यावसायिक अनुभवलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने अवसरमा पुग्नु भएको छ। उहाँ मित्र राष्ट्र संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने एलएसीपी अन्तर्गत करिब 5 महिनाको अन्तर्राष्ट्रिय प्रहरी प्रदान आदान प्रदान तथा तालिम कार्यक्रममा सहभागी हुन गएपछि उहाँको स्थानमा प्रहरी निरीक्षक कालिका कार्की पिपरा आउन लाग्नु भएको हो। इलाका प्रहरी कार्यालय पिपराको इतिहासमा पहिलो पटक महिला प्रहरी निरीक्षकको कमाण्ड सम्हाल्न लागेसँगै कार्कीको आवागमनलाई प्रहरी संगठनभित्र मात्र नभई स्थानीय स्तरमा समेत चासोका साथ हेरिएको छ। दक्षता अनुशासन समन्वय र नागरिकसँग विश्वासको सम्बन्ध निर्माण गर्ने क्षमताका कारण परिचित कार्कीका लागि पिपराको कमाण्ड नयाँ जिम्मेवारीसँगै आफ्नो कार्य क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ। कार्की यसअघि इलाका प्रहरी कार्यालय गढवा दाङमा कार्यरत रहँदा समेत आफ्नो नेतृत्व क्षमता र कार्य सम्पादनबाट प्रभाव छोड्न सफल हुनु भएको थियो। विशेष गरी महिला बालबालिका तथा यौनजन्य हिंसाका घटनामा पीड़ित मैत्री प्रहरी सेवाको अभ्यास गर्दै उहाँले प्रहरी प्रतिको विश्वास बढ़ाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। कार्कीको अनुभवमा महिला प्रहरी अधिकृतको नेतृत्वमा महिला तथा यौनजन्य हिंसाका पीड़ितले आफ्नो समस्या अझ सहज रूपमा राख्न सक्ने वातावरण बन्ने विश्वास गरिएको छ। उहाँको यही दृष्टिकोणले प्रहरी सेवालाई केवल कानूनी कार्यवाहीमा सीमित नराखी पीड़ितको मनोविज्ञान बुझ्ने विश्वास जित्ने र न्यायको पहुँच सहज बनाउने अभियानसँग जोड़िएको देखिन्छ। लागू औषधको कारोबार र दुर्व्यसनी समेत बढ़दै गएपछि प्रहरीले त्यसको नियन्त्रणका लागि निगरानी बढ़ाउँदै गएको छ। लागू औषधको कारोबार र दुर्व्यसनीका विरूद्ध प्रहरीले अभियान नै चलाएको छ। लागू औषध नियन्त्रणका लागि कपिलवस्तुका सीमा नाकामा थप कड़ाई समेत गरिएको छ। लागू औषध दुर्व्यसनी र कारोबार बढ़ेपछि प्रहरीले अभियान सहित सीमा क्षेत्रमा कड़ाई सचेतना अभियान समेत चलाउँदै आएको छ। प्रहरीको निरन्तर कड़ाई र अभियानले गत आर्थिक वर्ष 2082-83 लागू औषध सम्बन्धी 59 मुद्दा 900 जनालाई पक्राउ गरिएको थियो, जसमा 92 जना पुरूष र 7 जना महिला पक्राउ परेका छन्। गत आर्थिक वर्षमा गाजा 41 किलो 265 ग्राम, चरेस 14 किलो 427 ग्राम, ब्राउन सुगर 227 ग्राम 985 मिलीग्राम, नाइट्रोफेट 63 ट्याब्लेट, ट्रामाजोल 149 ट्याब्लेट, स्पाइस 607 क्याप्सुल बरामद भएको थियो। त्यस्तै चालू आर्थिक वर्षको साउनदेखि भदौ 21 गतिसम्म 11 मुद्दामा 19 जनालाई पक्राउ गरिएको छ। सो अवधिमा 130 ग्राम गाजा, 45 किलो 225 ग्राम, हिरोइन 3 ग्राम 150 मिलीग्राम र अफिम 10 किलो 364 ग्राम नाइट्रफेट 10 बरामद गरेको छ। प्रहरी परीक्षक मनोहर कुमार भट्टले लागू औषधको कारोबारलाई रोक्न विशेष गरी सीमा क्षेत्रमा निगरानी बढ़ाइएको बताउनु भएको छ। लागू औषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि 10 पालिकासँग त्यसका लागि छलफल गरी नियन्त्रणका लागि पहल गरिएको प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले बताउनु भएको छ। पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको 21,60,000 नेपाली रूपियाँ बरामद नेपाली रूपियाँ नगद सहित दुईजनालाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार प्रतापपुर गाउँपालिका क्षेत्रबाट उक्त रकमसहित दुईजनालाई नियन्त्रणमा लिएको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका प्रतापपुर गाउँपालिका 3 ठुगी प्रसौनी निवासी 25 वर्षीय अंकित गुप्ता र सैथाउका 20 वर्षीय अभिनन्दन गुप्तालाई चेक जाँच गर्ने क्रममा नगद फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक मदन थापाले जानकारी दिनुभएको छ। मोटरसाइकल सहित दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान तथा कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा पठाइएको जनाइएको छ। हुण्डी कारोबार वा अन्य अवैध वित्तीय गतिविधिमा संलग्न हुन सक्ने आशंका सहित प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढ़ाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले आज नुवाकोटका लागि 80,523 डोज हैजा विरूद्धको खोप सहित 10 थान फ्रिज फ्री भ्याक्सिन करियर 0.6 लिटर क्षमताका 220 थान आइस प्याक र 8 थान फ्रिज ट्याग पठाएको छ। रसुवामा भने यसअघि नै हेलिकप्टर मार्फत खोप पठाइसकिएको छ। बिहिबारदेखि रसुवामा हैजा विरूद्धको खोप अभियान सञ्चालन हुँदैछ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयका छात्र संगठनसँग सहकार्य गर्दै प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा 12 अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो। योजना अन्तर्गत विद्यार्थीलाई पूर्ण आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्य पुस्तक पोसाक शैक्षिक सामग्री आवास र खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका अनुसार प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिनेछ। यसका लागि प्याप्सन इप्याप्सन हिसान एपीएन र मन्टेश्वरी एसोसिएशन नेपाल लगायतसँग सहकार्य गरिनेछ। प्रारम्भिक विवरण अनुसार रसुवा नोकोट र थादिङका 19 विद्यालय क्षतिग्रस्त भएका छन्। तपाई अहिले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि आकर्षक टीवीएस बाइक तथा स्कूटी मध्ये एउटा छान सजिलो ईएमआईमा नयाँ टीवीएस लैजाऊ
0: हजुर नयाँ टीवीएस बाइक तथा स्कूटी का लागि आजै पुग्नुहोस् टीवीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
6: तपाईको पुरानो बाइक को आकर्षक मूल्यांकन सहित एक्सचेंज को सुविधा मर्मत तथा सर्विसिंग में अनुभवी प्राविधिक को दक्ष सेवा कंपनीकै ओरिजिनल पार्ट्स को भरोसा बाणगंगा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टीवीएस चढौ
0: संपर्क नंबर 076-550-111-98-570-31-363 र 98-019-43-064 विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ अब बाँकी खबर श्रृंगार सामुदायिक वन उपभोक्ता समूहको 14 वार्षिक साधारण सभा यही भदौ 31 गते हुने भएको छ समूहको कार्यालयमा मंगलबार बसेको कार्य समिति बैठकले साधारण सभा भदौ 31 गते आयोजना गर्ने निर्णय गरेको हो साधारण सभामा आर्थिक वर्ष 2082-83 सामुदायिक वनले सञ्चालन गरेका विभिन्न गतिविधि उपलब्धि तथा कार्य सम्पादन सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ यस्तै आर्थिक वर्ष 2083-84 लागि प्रस्तावित कार्य योजना बजेट तथा आगामी कार्यक्रममाथि समेत सभामा छलफल गरिने समूहले जनाएको छ रूपन्देहीमा 12,000 भन्दा बढ़ी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाइने भएको छ जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि विगत 3 वर्षदेखि किशोरीहरूलाई एचपीभी खोप लगाउने अभियान सञ्चालन गर्दै आएको छ सही अनुरूप यस वर्ष पनि जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा 6 पढ्ने किशोरी र विद्यालय भन्दा बाहिर रहेका 10 वर्षका गरी 12,090 जना किशोरीलाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्यका उमा देवी थापाले जानकारी दिनुभएको छ यता दाङमा पाठेघरको मुखमा हुने क्यान्सर विरूद्ध किशोरीलाई एचपीभी खोप लगाउन शुरू गरिएको छ जिल्लामा पहिलो चरणमा खुराई उपमहानगरपालिका लमही नगरपालिका बंगलाचुली गाउँपालिका गढवा गाउँपालिका राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाका किशोरीलाई एचपीभी खोप लगाउन शुरू गरिएको हो एचपीभी खोप अभियान अन्तर्गत दाङमा पहिलो दिन 1,252 जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन भन्जु ज्योति वलीले जानकारी दिनुभएको छ अघिल्लो वर्षको भदौ 23-24 गते भएको जेएनजी आन्दोलनका क्रममा तुल्सीपुर कारागारबाट भागेका 64 जना कैदीबन्दी अझै फर्किएका छैनन् आन्दोलनका क्रममा तुल्सीपुर कारागारबाट 3 पटक गरी 253 जना कैदीबन्दी भागेका थिए तीमध्ये 188 जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिर बहादुर सिजावरले जानकारी दिनुभएको छ उहाँका अनुसार केही कैदीबन्दी आफै कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो भागेका कैदीबन्दी मध्ये 64 जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको बताउनु भएको छ यता जेएनजी आन्दोलनका क्रममा बाँकेका दुईवटा बाल सुधार गृह र एउटा कारागारबाट भागेका 169 जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आउन सकेका छैनन् गत वर्ष भदौ 23 गते राति र 24 गते आन्दोलनका क्रममा सुधार गृह र कारागारबाट भागेका 340 जना मध्ये हालसम्म 171 जना पक्राउ परेका छन् रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,326 जना सम्पर्कविहीन भएका छन् अहिलेसम्म 1,357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ फेला परेका सबमदी र सबमा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 230 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा संचालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़गंगामा भूमिहीनलाई लाल पूर्जा वितरण प्रक्रिया तीव्र, 500 दिनभित्र लाल पूर्जा वितरण गर्ने योजना, अन्यन्त्र जग्गा हुँदाहुँदै दावी गर्नेलाई कड़ा कार्यवाही गरिने। प्रहरी कार्यालयमा पहिलो पटक महिला नेतृत्व, प्रहरी निरीक्षक कार्कीले सम्हाल्दै कमाण्ड। लागू औषध नियन्त्रणमा निगरानी बढ़ाउँदै प्रहरी, सीमानाकामा कड़ाई, लागू औषध मुद्दामा 118 जना पक्राउ। नवलपरासीबाट स्रोत नखुलेको 21 लाख बढ़ी रकम सहित 2 जना पक्राउ, हुन्डी कारोबारमा संलग्न रहेको आशंका, थप अनुसन्धान जारी। बोटेकोशी बाढ़ीबाट प्रभावित बाल बालिकाको शिक्षाका लागि झण्डै 1 अर्बको छात्रवृत्ति, 9,742 विद्यार्थीको सिकाई प्रभावित। र भोटेकोशी बाढ़ीमा परि 5,326 जना सम्पर्कविहीन, प्रधानमन्त्री राहत कोषमा 12.5 अर्ब रूपियाँ जम्मा। हवस्त, एफएम ब्यान्डको 99.2 समयकासँगै वेबसाइट www.budavaz.com, हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्धावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससिमलाई धन्यवाद दिँदै शुभा पनि विदा हुन्छु। नमस्कार।
7: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिल वस्तु, एड्रेस बैंक नजिकै।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
0: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
2: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन तिमी, त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
0: बोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
3: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
0: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने एनबीएलमा मधेसको पहिलो जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौँ। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा केन्द्रित गरेर विशेष संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
5: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
6: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावरहरूको गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढेर गइरहेको छ। त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरुरी छ।
5: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको बटुकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17-वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
7: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेरैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेक अन्य गाडीहरू चाहिँ अब अहिले 1-way बनाएर सुचारू गर्न थाल्यो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
5: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी आकार दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति धवी लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर
5: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
8: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
5: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति भने परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड़ 19,04,223 रूपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रीमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बिहोरेको मधेसले आफ्नो 4 खेलमा खत्तर फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो।
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै सुरु हुने।
9: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको टाढा स्थानीय तहका प्रभावित घोडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
0: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह बाढ़ीपछि मनोपरामर्शको आवश्यकता कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
5: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति:
16: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाको चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछौँ।
5: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा:
17: तपाईँहरू जतिजना यो तुइन तमाङलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट उपलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने अथवा हरेक कुराहरू तर चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
5: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरुरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ, तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले:
18: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरेर 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ, यसको अफिस चाहिँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्लान् सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफातै गरेर यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरीको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
5: विपदका बेला बालबालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफले।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
19: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथै दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
2: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। तीन वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ सँगिनी सबैलाई हामीले घर भनेर घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आए होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
3: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
2: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ। एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेर उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चे पनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्त्व पाउनु भएको छ कि छैन। यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
3: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
2: यही बेलामा अब हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसै हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
3: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
2: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन् अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ
3: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
2: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन् यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं कसरी माथि उठ्न सकिन्छ उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस् हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन
1: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेका अर्को खोजीलाई तीव्र बनाइएको छ अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ एनबीएलमा मधेसले पहिलो जित दर्ता गरेको छ हस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि दितालाई धन्यवाद भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु नमस्कार शुभरात्रि
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
5: यति बेला साँझको 8 बज्यो

नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। जेनजी आन्दोलनको वर्ष दिनमा प्रधानमन्त्री बालेन मौन, भदौ 23 को बलिदानी र भदौ 24 को विध्वंस बारे प्रश्नै प्रश्न, जेनजी प्रतिवेदन अझैसम्म गुपचुप, विवादित व्यक्तिहरूलाई सँगै राखेर गृहमन्त्री सुदनको हुंकार, पुराना दल र पत्रकारलाई सुध्रन चेतावनी। नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। जेनजी आन्दोलनको वर्ष दिनमा प्रधानमन्त्री बालेन मौन, भदौ 23 को बलिदानी र भदौ 24 को विध्वंस बारे प्रश्नै प्रश्न, जेनजी प्रतिवेदन

0: पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ।
1: हामी गुरुहरूले के कति दान गर्नुपर्छ, के कति सहयोग गर्नुपर्छ, जसरी आजको यो टेन्ट पण्डालको व्यवस्थापन पनि हाम्रो धार्मिक क्षेत्रबाट हामीले गर्यौं।
2: देश चल्नुभन्दा अगाडि नै देश चलेका तस्विरहरू एआईबाट जेनेरेट गरेर सामाजिक सञ्जालमा कसले हाल्यो, त्यो कुरा त राज्यले पत्ता लगाउनु पर्ने कुरा हो। हाम्रो यत्रो इन्टेलिजेन्स छ।
3: बारीमा मृत्यु भएका 1,250 जनाको पहिचान खुलेन। सुरुङमा थप एकजनाको शव फेला। जलविद्युत आयोजनामा फसेकाको खोजी कार्य तीव्र। कांग्रेसको 15 महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक। महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हलदेखि पार्किङ स्थलसम्म बुकिङ। 3 दिनदेखि पूर्ण रूपमा अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: सर। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईको साथमा छौं। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जाल प्रतिबन्ध विरूद्ध भएको विरोधले आन्दोलनको स्वरूप लिँदा अनाहकमा 76 जना नागरिकको ज्यान गयो। सरकारी निजी व्यक्तिका निवास खरानी बनाइए। जेलबाट भएका 3605 जना कैदी अझै कारागार फर्केका छैनन्। जेनजी आन्दोलनको घाउमा मलम लागेको छैन। जेनजीको आन्दोलनमा घुसपैठ गरेका राजनैतिक दलहरू मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले गत फागुन 21 को चुनावमा झन्नै 2/3 बहुमत ल्याएको छ। सरकारको नेतृत्व रासोपाका वरिष्ठ नेता बन्नुभएका बालेन्द्र शाहले गर्नुभएको छ। शाहलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन ज्यानकै बलिदानी दिने जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मरण गरिएको छ। नबोल्ने तर सामाजिक सञ्जालमा लेखिरहने प्रधानमन्त्री बालेन्द्र शाह जेनजी आन्दोलनको वर्ष दिन पुगेको अवसरमा भने दिनभर मौन बस्नुभयो। अहिले केही बेर अगाडि मात्रै उहाँले सामाजिक सञ्जाल फेसबुकमा प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धांजलि भनेर लेख्नु भएको छ। त्यसो त जेनजी आन्दोलनलाई हाइज्याक गरेर राजनैतिक अभिष्ट पूरा गरेको आरोप लागिरहेको छ। जेनजी अभियन्ता तनुजा पाण्डेले देश जल्नु अघि नै जलिरहेका तस्विर एआईबाट बनाएर आन्दोलनलाई हाइज्याक

0: गर्नेहरू नै अहिले वर्तमान सत्तामा सहभागी भएको बताउनु भएको छ।
1: देश चल्नुभन्दा अगाडि नै देश चलेका तस्विरहरू एआईबाट जेनेरेट गरेर सामाजिक सञ्जालमा कसले हाल्यो त्यो कुरा त राज्यले पत्ता लगाउनु पर्ने कुरा हो। हाम्रो यत्रो इन्टेलिजेन्स छ होइन, हामीसँग यत्रो तपाईँको इन्भेस्टिगेटिभ बडिजहरू छ, उहाँहरूले चाहिँ पत्ता लगाउनु पर्ने कुरा हो यो कसले गर्यो भनेर चाहिँ होइन। तर यो कुनै पनि कुरा पत्ता नलगाइ नै उहाँहरूले जसरी हजारौं युवाहरूलाई चाहिँ अहिले एउटा राजनीतिक हुन्छ नि बन्धक भन्छु म उहाँहरूलाई होइन पोलिटिकल प्रिजनर बनाएर चाहिँ बिना कुनै आधार अहिले जसरी जेलमा राखिराख्नु भएको छ र जो व्यक्तिहरू चाहिँ त्यो विध्वंसको बेला अग्रसर हुनुहुन्थ्यो यो फोर फ्रन्टमा हुनुहुन्थ्यो त्यो व्यक्तिहरू चाहिँ अहिले धेरैजना सरकारमा हुनुहुन्छ। यो चाहिँ एकदमै नेपालको ठूलो युवा तकमालाई चाहिँ अनफेयर भयो।
0: पुरानो संसद भवनको प्रांगणमा जेनजी सहित कल्याणकारी समाजले गरेको स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगेका जेनजी सहितका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरे। अधिकांश आफन्तहरू भावुक बने, धेरैका आँखाबाट आँसु बगे। केही बेर पुरानो संसद भवन परिसरको दृश्य भाव्यल बन्न पुग्यो। नाम जेनजी सरकार तर काममा उही पुरानै प्रवृत्ति देखिएको भन्दै घाइतेले आक्रोश पोखे। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न खुट्टा कमाउनुको कारण नै आन्दोलन हाइज्याक भएको आन्दोलनका घाइतेले बताए।
2: आन्दोलन हाइजेक भएको महसुस जेनजीलाई भएको छ। धेरै नै कार्की आयोगको प्रतिवेदन मागिसके पछाडि रात दिन भनेर लागिसके पछाडि बल्ल बल्ल कार्की आयोगको प्रतिवेदन आयो, तर एक वर्षसम्म कार्यान्वयन भएन। त्यसमा पनि हामी अझै पनि जेनजी मरेका छैनन्, जेनजी घाइते मरेको छैनन्, सही परिवार मरेको छैनन्। कार्की आयोगको प्रतिवेदन दुरुस्तै कार्यान्वयन हुनु पर्यो भनेर हामी माग गर्न चाहन्छौ।
0: सरकारले जेनजी आन्दोलन भएको भदौ 23 को दिनलाई जेनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा दिएको थियो, तर प्रतिवेदन सार्वजनिक गर्ने सुरसार भने केही गरेन। आन्दोलनमा गोली चलाउने तत्कालीन सरकार र विध्वंस मचाउनेलाई छुन नसकेको सरकारका गृहमन्त्री सुदन गुरूङले चिच्याएरै पुराना दललाई सुध्रने समय अझै रहेको बताउनुभयो। आन्दोलन हाइज्याक भएको बारे शब्दै ननिकाल्नुभएका गृहमन्त्री गुरूङले भदौ 23 इतिहास बनेर बसेको बताउनुभयो।
3: अचम्म लाग्छ, अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन र इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुहोस् र त्यसलाई त्यो इतिहासै थियो भन्नलाई पनि साबित गर्नलाई 3 करोड़ नेपाली जनताले हामीलाई जिताएर पठाएको। तपाईँले यो आन्दोलन अपमान गर्नुहुन्छ भने तपाईँले 3 करोड़ नेपाली जनतालाई अपमान गरिराख्नु भएको यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुहोस् भन्न चाहन्छु, सुध्रिनुहोस्, अझै पनि समय छ, सुध्रिनुहोस्।
0: अरूलाई सुध्रन अर्थी उपदेश दिनुभएका गृहमन्त्री गुरूङ भने विवादित व्यक्तिहरूकै सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि बन्नुभएको छ। जेनजी स्मृति सभामा पाहुना बनेका विवादित विजय भण्डारी र श्रीनिवास आचार्य हुन्। जेनजी स्मृति सभामा पुगेका श्रीनिवास आचार्यले आफैलाई गोली हान्न लगाएर साम्प्रदायिक हिंसा फैल्याउने सम्मको काम गरेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो। उनी पक्राउ समेत परेका थिए। आज उनले गृहमन्त्रीकै सामुन्ने प्रशासनलाई कमजोर बनाउन नहुने उपदेश दिए।
4: हामी गुरुहरूले के जति दान गर्नुपर्छ, के जति सहयोग गर्नुपर्छ, जसरी आजको यो टेन्ट पण्डालको व्यवस्थापन पनि हाम्रो धार्मिक क्षेत्रबाट हामीले गर्यौं, आगामी दिनहरूमा उहाँहरूको आत्मा उद्धार होस्, उहाँहरूको आत्मा चिरशान्ति होस्। आज हामी यहाँ बत्ती बाल्न आएका छौं, आज हामी यहाँ श्रद्धाञ्जली अर्पण गर्न आएका छौं, उहाँहरूको आत्मा चिरशान्ति होस् भन्नको लागि यहाँ कुनै विवाद नहोस्। अब फेरि पनि कुनै आमाहरूले आफ्ना छोरा गुमाउन नपरोस्। यहाँ कता कता फेरि पनि आन्दोलन, फेरि पनि आज फेरि पनि तोडफोड़, फेरि पनि हिंसात्मक कुराहरूमा आन्दोलनको कता कता घोषणाहरू भएको सुनिन्छ। अब देशले यो थेक्न सक्दैन र नेपालमा खबरदार प्रहरी प्रशासन र नेपालको प्रशासनलाई कमजोर बनाउने कार्य नगरियोस्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सचेतक क्रान्ति शिखा धिताले जेन्जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रममाथि नै गम्भीर प्रश्न उठाउनु भएको छ। नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि आयोजित जेन्जी शहीदहरूको स्मृति कार्यक्रमको स्वरूप प्रति तीव्र असन्तुष्टि जनाउँदै उहाँले यसले शहीद र घाइतेहरूको अपमान गरेको महसुस भएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा उहाँले स्टाटस लेख्दै मलाई थाहा छैन त्यो स्टेज किन त्यसरी खड़ा गरियो, त्यहाँ भएका धर्मगुरूले अर्थ के थियो, त्यो कार्यक्रमप्रति ती परिवारका पीड़ा कसरी सम्बोधन गर्यो जसले अपमान आफ्ना सन्तान गुमाएका छन्, उहाँले प्रश्न गर्नुभएको छ। तर गृहमन्त्री गुरूङ भने विवादित व्यक्तिहरूलाई मञ्चमा राखेर सुरक्षा निकायलाई न्याय मिल्नुपर्ने बताउनु भएको छ। पुराना सरकारलाई अन्याय गरेर सत्ताका लागि प्रयोग गरेको उहाँले सुनाउनु भएको छ। सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै गृहमन्त्री गुरूङले आफू घुसिया मन्त्री नभएको बताउनु भएको छ।
3: सुरक्षा निकायहरू तपाईँहरूलाई पनि जस्टिस मिल्नेछ, नेपाल प्रहरी सशस्त्र प्रहरीलाई पनि जस्टिस मिल्नेछ, उहाँहरूलाई पनि जस्टिस मिल्नुपर्छ। किनभने जसरी पुरानो सरकारहरूले उहाँलाई इन्जस्टिस गरेर उहाँहरूले आफ्नो सत्ताको लागि उहाँले प्रयोग गर्नु भइरहेको थियो, हामीले आज हाम्रो शक्ति र आफ्नो पावर जनताको सेवालाई गर्नु भनेर हामीले भनेका छौँ र उहाँहरूलाई फ्रीमा छोडिदिएका छौँ। न त उहाँले सुकेस बोकेर कहीँ आउनु पर्ने भएको छ, न त सोह्र बढाको लागि कहाँ धाउनु पर्ने भएको छ। एक दुईजना होलान् सबै प्रत्यक्ष भनेर भन्दैमा, एक दुईजना त हामीमा पनि कमी छ, सबै ठाउँमा कमी हुन्छ। त्यो भनेको मतलब सबैजना हामी नराम्रो छौँ भन्ने भन्दैन, मिल्दैन। र त्यही भएर उच्च सम्मानका साथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, मैले उहाँहरूसँगै एउटा काम गर्ने फेरि पनि मौका पाएँ अस्तिको बाढीमा पनि। जतिजना हाम्रो सुरक्षा कर्मीहरू छन् उहाँहरूलाई यही स्टेज मार्फत म सल्युट भन्न चाहन्छु। अन बिहाफ अफ द पिपल अफ नेपाल, उच्च मनोबलका साथ काम गर्नु, तपाईँको गृहमन्त्री घुसिया होइन यसपालि चाहिँ।
0: गृहमन्त्री गुरूङ पत्रकारहरूसँग पनि चर्किनु भएको छ। सहकारी ठगी प्रकरणको समाचार आइनँदा रासपा सभापति रवि लामिछानेले मीडियालाई 12 भाइको संज्ञा दिनुभएको थियो। आज गृहमन्त्री सुदन गुरूङले 3-4 जना पत्रकार भनेर चेतावनीको भाषा बोल्नु भएको छ, दलहरूसँगै सुदृढ भन्नु भएको छ।
3: पत्रकार मित्रहरूलाई पनि म एउटा सन्देश दिन चाहन्छु आज यही पोडियमबाट। तपाईँहरूले धेरै काम गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ, मैले देखाएको छु कति तपाईँहरू लड्नु भएको छ, तपाईँलाई सम्मान छ। र यो तीन चारजना छन् नि, तपाईँहरूको पार्टीसँगै तपाईँहरू पनि सुध्रियोस् भन्न चाहन्छु। आई वान्ट कार्पेट ब्लेम यू, तपाईँहरूलाई कार्पेट ब्लेम गर्न आएको छैन म। तपाईँहरूले कस्तो रिस्की ठाउँहरूमा आन्दोलनको समयमा पनि तपाईँहरू क्यामेरा तेर्साउँदै हिँडेको मेरो आँखाले पनि देखायो। कतिजना पत्रकार मित्रहरू घाइते भएको, गोली लागेको मलाई पनि थाहा छ, त्यसलाई उच्च सम्मान छ, आई रिस्पेक्ट यू।
0: सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको झिन्जी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनैतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्धको आवाजमा परिणत भएको थियो। तर देशमा आम नागरिकले ठूलो परिवर्तन र सुशासनको अपेक्षा गरे पनि सरकार भने पुरानै धर्रामा चलेको आरोप लागेको छ। जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेर पछि आलोचना हुन थालेपछि आफै लुसुक्क कारागार नै फर्किनुभएका सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेले एक वर्ष अघि भएको जेन्जी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रूपमा उल्लेख गर्नुभएको छ। वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागभण्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सृजना गरेको निराशा विरूद्ध जेन्जीहरू सड़कमा उत्रनु परेको लामिछानेले उल्लेख गर्नुभएको छ। लामिछानेले जेन्जी विद्रोहका क्रममा भएका घटनाबारे जेन्जी जाँचबुझ आयोग र राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशबारे भने केही बोल्नु भएको छैन। प्रतिपक्षी नेपाली कांग्रेसले भने प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गरेको छ, जेन्जीले खोजेको परिवर्तन आयो, तपाईँ नेतृत्वको सरकारको पाइला जेन्जीले चाहेको स्वप्नरूपी देश निर्माणतर्फ छ, भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता कहाँ हरायो, सुशासन कहाँ छ, पारदर्शिता कहाँ छ, युवाका लागि रोजगारी कहाँ छ, विदेश पलायन रोक्ने ठोस कार्यक्रम कहाँ छ, सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिता कहाँ छ, यी प्रश्नको जवाब कांग्रेसले मागेको छ। जेन्जी आन्दोलनको प्रतिवेदन नै दराजमा थन्क्याएको सरकारले यी प्रश्नको जवाब कहिले दिन्छ त्यो भने अझैसम्म निश्चित छैन। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
5: भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 1358 पुगेको छ भने अझै 5326 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्ममा बाढ़ीमा मृत्यु भएका 1358 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा शव भेटिएको हो। बाढ़ीमा मृत्यु भएका 1250 जनाको अहिले पनि पहिचान खुल्न सकेको छैन। 102 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। अन्य 1256 जनाको पहिचान खोल्न सकेको छैन। प्राधिकरणका अनुसार हालसम्म 5000 भन्दा बढ़ी सम्पर्कविहीन छन्। उनीहरूमध्ये सबैभन्दा बढ़ी रसुवाबाट 2860 जना हराइरहेका छन्। नेपाली तथा विदेशी टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। भोटेकोशी नदी किनार र जलविद्युत आयोजनामा सुरुङमा खोजी भइरहेको प्राधिकरणले जनाएको छ। रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एकजनाको शव फेला परेको छ। भोटेकोशी बाढ़ीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा आज भदौ 23 गते दिउँसो 3 बजे एकजनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोंगा स्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोज तलाश गर्दा शव फेला पारेको हो। सेनाले सबै सुरुङमा भइरहेको खोज उद्धार तथा राहत वितरण लगायतका गतिविधिबारे जानकारी दिएको छ। यता विनाशकारी भोटेकोशी पछि रसुवा र नुवाकोटका बाढ़ी प्रभावित जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार जारी राखिएको छ। 216 मेगावाटको माथिल्लो त्रिशुली 1 र 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको रसुवा भोटेकोशी, 20 मेगावाटको लाङटाङ खोला र 60 मेगावाटको त्रिशुली 3A र 37 मेगावाटको त्रिशुली 3B उद्धार जारी छ। भोटेकोशी हिमबाड़ी प्रभावितको उद्धार तथा राहतका लागि छिमेकी चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ। भदौ 10 गते नेपालमा आएको हिमबाड़ी प्रवेश गर्दा नेपाल चीन सीमानाकादेखि त्रिशुलीको विभिन्न तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढ़ी प्रभावित क्षेत्रमा जारी उद्धारका लागि सहयोगार्थ चीन सरकारले पठाएको चौथो चरणको राहत सामग्री मंगलबार नेपाल सरकारलाई हस्तान्तरण भएको हो। नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले नेपालका विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री त्रिभुवन विमानस्थलमा हस्तान्तरण गर्नुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ। पहिरोले मुख्य राजमार्ग अवरूद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनु परेको छ। यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको माग अनुसार पर्याप्त मात्रामा ग्यास भित्राउन नसकेको व्यवसायले बताउँदै आएका छन्। आपूर्तिमा आएको समस्याका कारण मंगलबार काठमाडौँ उपत्यकामा 9 वटा ग्यास कम्पनीका जम्मा 18,259 सिलिण्डर मात्रै डिलरसम्म पुगेका छन्। नेपाली कांग्रेसले 15 केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ 24 गतेका लागि तय गरेको वडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार पूर्व निर्धारित असोज 16 देखि 19 गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय भएको छ। परिमार्जित कार्यतालिका अनुसार गाउँ नगर अधिवेशन असोज 3 र 4 गते गर्ने गरी निर्धारण गरिएको छ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते एवं प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशन असोज 16 देखि 19 गतेसम्म गर्ने कार्यतालिका तय गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। कांग्रेसको 15 महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। पहिरोका कारण 3 दिनदेखि पूर्ण रूपमा अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गगनी खोलामा गएको पहिरो हटाएपछि मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको हो। भदौ 20 गते गगनी खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध थियो। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि 1,464 जना सहायक कामदार माग गरिएको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै जीटूजी प्रक्रियाबाट इजरायलमा कामदार पठाउन उक्त संख्यामा सहायक कामदार माग गरेको हो। विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रको लागि माग गरेकामा 1,132 महिला र 332 जना पुरूष कामदार छन्। विभागका अनुसार सहायक कामदारको मासिक तलब 6,443.85 एनआईएस करिब 3,23,000 रूपियाँ हुनेछ। कामदारले अतिरिक्त समय बाहेक प्रति हप्ता 42 घण्टा काम गर्नुपर्नेछ। भारतले सेप्टेम्बर 12 र 13मा नयाँ दिल्लीमा आयोजना गर्ने 18 ब्रिक्स शिखर सम्मेलन मार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकारीलाई प्राथमिकता दिने भएको छ। भारतको सन् 2026 को अध्यक्षता लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण भन्ने मूल विषयमा केन्द्रित रहनेछ। नेपालले एसीसी प्रिमियर कपमा पहिलो पराजय बेहोरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह एक अन्तिम खेलमा हङकङले नेपाललाई 15 रनले निराश बनाएको हो। हङकङले प्रस्तुत गरेको 262 रनको लक्ष्य पछ्याएको नेपालले 5 बल बाँकी रहँदा सबै विकेट गुमाएर 246 रन बनाएको थियो।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
8: जे पाए त्यही खालास अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
13: विगतका प्रधानमन्त्रीहरूले वैदेशिक भ्रमणका नाममा लैजानी गरेको जम्बो टोली र राज्य कोषको फजुल खर्चको पुरानो परिपाटीलाई पूर्ण रूपमा उल्ट्याउँदै प्रधानमन्त्री बालेन्द्र शाहले सानो टोली बनाएर जाने तयारी गरेका छन्। संयुक्त राष्ट्र संघको एकासी महासभामा भाग लिन प्रधानमन्त्री बालेनको नेतृत्वमा यसपटक केवल 15 सदस्य प्रतिनिधि मण्डल मात्रै न्यूयोर्क जाने निश्चित भएको छ। यसअघि 79 महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 22 सदस्य र 78 महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 12 सदस्यीय ठूलो टोलीको नेतृत्व गर्दै राज्य कोषमा ठूलो भार पारेका थिए। तर यसपटक प्रधानमन्त्री बालेन शाहले त्यो परम्परागत भीड़भाड़लाई पूर्ण रूपमा कटौती गरिदिएका छन्। यो छरितो टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृत बहादुर राई सहित मन्त्रालय, प्रधानमन्त्री सचिवालय र सुरक्षा निकायका सीमित तथा आवश्यक अधिकारीहरू मात्र समेटिएका छन्। शुरूमा यो महासभामा परराष्ट्र मन्त्रीले मात्र प्रतिनिधित्व गर्ने मन्त्री परिषदको निर्णय थियो। तर भदौ 10 गते स्वाको भोटेको सीमा आएको विनाशकारी हिमबाड़ी र त्यसले निम्त्याएको अभूतपूर्व संकटपछि नेपालको पीड़ालाई विश्व मंचमा पुर्याउन प्रधानमन्त्री आफै जाने निर्णयमा पुगेका हुन्। तर टोली सानो बनाएर फजुल खर्चको रेकर्ड तोड्नु मात्रै अन्तर्राष्ट्रिय मंचमा पर्याप्त हुँदैन। राष्ट्रसंघ जस्तो गरिमामय मंचमा नेपालको प्रस्तुति कस्तो हुनुपर्छ भन्ने बारे अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीका जलवायु विज्ञ तथा प्राध्यापक डाक्टर मिलन श्रेष्ठले प्रधानमन्त्री बालिनले विश्व मंचमा केवल राजनीतिक वा भावनात्मक भाषण गरेर मात्रै नपुग्ने बताएका छन्। डाक्टर श्रेष्ठ सुझाव दिँदै भन्छन्, हिमाल पग्लिने र हिमताल फुट्ने जोखिमबाट नेपालले भोगिरहेको संकटलाई वैज्ञानिक तथ्य र अकाट्य प्रमाण सहित प्रस्तुत गरिनुपर्छ। कोटेगोसी जस्ता प्राकृतिक विपदका लाइभ डेटा र अन्तर्राष्ट्रिय अध्ययनलाई आधार बनाएर नेपालले जलवायु न्याय र ऋण होइन अनुदानमा आधारित जलवायु वित्तका लागि दरो कूटनीतिक दावी पेश गर्न सक्नुपर्छ। ओली र प्रचण्डको भन्दा निकै छरितो र व्यस्त कार्यतालिका बनाएका प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर 23मा न्यूयोर्क प्रस्थान गरी सेप्टेम्बर 24 24 महासभालाई सम्बोधन गर्नेछन्। अपरान्ह 3 देखि राति 9 बजेको समयमा हुने साधारण बहसको क्रममा प्रधानमन्त्रीको सम्बोधनको पालो 17 नम्बरमा रहेको छ। परराष्ट्र मन्त्री खनालको टोली भने विभिन्न बहुपक्षीय र साइडलाइन बैठकमा भाग लिन सेप्टेम्बर 20 नै प्रस्थान गर्नेछ। भ्रमणका नाममा कुनै अनावश्यक घुमघाम वा साइडलाइन गफगाफमा समय खेर नफालिकन आफ्नो मुख्य कार्यभार पूरा गरे लगत्तै सेप्टेम्बर 25 नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका छ। ओली र प्रचण्ड लगायतको पालोमा गर्ने गरेको रेकर्ड तोडेर बनेको इतिहासकी सानो टोली र प्राध्यापक श्रेष्ठ जस्ता विज्ञहरूको वैज्ञानिक सुझावको जगमा राष्ट्रसंघमा बालेनको गर्जन कति वस्तुनिष्ठ र परिणाममुखी होला भन्ने कुरा निकै महत्वपूर्ण छ, जुन हेर्न बाँकी नै छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ वातावरण पत्रकार, लेखक तथा जलवायु मामिलाका जानकार रमेश भूषाल।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक। डिश होम इन्टरनेट
3: जलवायु परिवर्तनकै कारणले भएको हो भनेर प्रमाण निकाल्न गाह्रो छ, तर अब हिमालको हिउँ पग्लिरहेको छ, यस्तो खालको ठूलो घटनाहरू चाहिँ जलवायु परिवर्तनको कारणले हुन्छ भनेर संसारैभरिका वैज्ञानिकहरू चाहिँ यसमा सहमत छन्। तर अब यो हिमताल फुटेर आएको होइन, यो चाहिँ हिमचट्टानै खसेको छ। अब हिमचट्टान खस्नुमा चाहिँ जलवायु परिवर्तनको प्रभाव कति छ भनेर खोज्न चाहिँ अब अलिकति मेहनत गर्नु पर्ला। अहिले धेरै ले रिसर्च पनि गरिरहनु भएको छ, उहाँहरूको कुरा पनि सुन्नु पर्ला। हिमालय पर्वतभरि नै असन्त संसारै भरि छ, तर हिमालय पर्वतभरि हिउँको पग्लिने दर बढेको छ वा रेट बढेको छ, यसले गर्दाखेरि चाहिँ नि अब हिमतालहरू बन्ने क्रम बढ्दो छ। र यो माथि जुन हाई अल्टिच्युडमा जुन हिमा हिउँको यो बढ्ने प्रक्रिया पग्लिने प्रक्रिया यो जुन परिवर्तन भइरहेछ त्यसले पनि त्यो त्यहाँको भूभागलाई धेरै असर गरेको छ भनेर चाहिँ वैज्ञानिकहरू भन्छन्। यही घटनामा ठ्याक्कै जलवायुले भएको हो कि होइन भनेर प्रमाणित गर्न सक्ने प्रमाणै त अहिलेसम्म अब कसैले भनिसकेको अवस्था छैन। सम्भवतः यसमा अध्ययन भइरहेको होला, तर यो प्रश्न चाहिँ मूल प्रश्न भएर चाहिँ आउँछ।
2: अब यो भुटुकोशी विपत्तिपछि जलवायु न्यायको कुरा पनि बहसमा आएको छ। अहिले यो विषयलाई चाहिँ जलवायु न्याय भनेर चाहिँ कसरी बुझ्ने?
3: अब यो चाहिँ एउटा मात्रै घटनाको कुरा होइन, यो संसारैभरि विकसित देशहरूले अति कम विकसित देशहरू वा विकासोन्मुख देशहरूलाई यो उनीहरूले सयौं वर्षदेखि जुन हरित गृह ग्यास उत्सर्जन गरे र उनीहरू धनी भए, तर उनीहरू धनी हुने क्रममा पृथ्वीको तापक्रमै बढाउने गरे जुन हरित गृह ग्यास जस्तो कार्बन डाइअक्साइड मिथेन जस्तो ग्यास उत्पादन भयो त्यसले त पृथ्वीकै तापक्रम बदली गरिदियो। त्यस कारणले गर्दाखेरि नेपाल जस्तो देशले तिमीहरूले गरेको कामले गर्दा हामीले यो समस्या भोग्नु पर्यो, यो चाहिँ हामीहरू प्रति भएको अन्याय हो। त्यस कारणले गर्दा तिमीहरूले यो अन्याय जुन गरेका छौ अनि हामीलाई जुन प्रभाव परेको छ त्यो प्रभावबाट जोगिन वा यो प्रभावसँग जुझ्न चाहिँ तिमीहरूले हामीलाई पैसा दिनुपर्छ भनेर धेरै वर्षै माग गरिरहेको, त्यसलाई हामीले जलवायु न्याय भनेको। अर्को चाहिँ नि अहिले जुन गतिमा हरित गृह ग्यासको उत्सर्जन भएको छ त्यो उत्सर्जन घटाउनु पर्छ, किनभने पृथ्वीको तापक्रम त यसै गरी बढ्दै जाने हो भने 3 डिग्री सेल्सियसले वा 4 डिग्रीले पनि बढ्छ भनेर आकलन गरिएको छ। भनेपछि त्यो तापक्रम बढ्दै जाँदाखेरि भोटेकसी जस्तो वा अरू जुन घटना छन् विपदको घटनाहरू ठूला विपदको घटनाहरू धेरै हुन्छ र नेपाल जस्तो देशले त्यसलाई ठेक्न गाह्रो हुन्छ। त्यस कारणले गर्दा यो ऐतिहासिक रूपमा भएको अन्याय हो र यो यसको विरूद्धमा चाहिँ अब धेरै देशहरूले आवाज उठाइरहेको हो, तर अब आवाज जो चाहिँ नि पीड़ित छ उसको आवाज अलिक कमजोर छ, जो चाहिँ नि अब जसले यो यसको कारक हो ऊ चाहिँ अलिक बलियो छ, उसँग पैसा छ, उसँग निर्णय गर्ने क्षमता पनि छ, उसको ग्लोबल पावर पनि बढी छ। त्यस कारणले गर्दाखेरि नेपाल जस्तो देशले अहिले मात्र होइन बारम्बार यो मुद्दा उठाएका छन् र अन्तर्राष्ट्रिय फोरममा जलवायु न्यायलाई चाहिँ त्यसरी बुझ्नुपर्छ।
2: अब अहिले प्रधानमन्त्री बालेन्द्र शाह असोज 6 गते संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्न अमेरिका जाँदै हुनुहुन्छ, यो जलवायु न्यायको कुरा उहाँले कसरी उठाउनु पर्छ त? अब उठाउँदै त आएको हो पहिलादेखि नै, अब चाहिँ कसरी उठाउँदाखेरि होला?
3: अब यो हिजको मुद्दा आज परिवर्तन भएको छैन, बीचमा आएको घटना चाहिँ ठूलो भयो, त्यस कारणले गर्दा यो घटनाको परिप्रेक्ष्यमा हेर्दाखेरि हामीले अलिक बढी हामीलाई कतिसम्म अन्याय भएको छ, कुन तहमा हामीले भोग्नु परेको छ भन्ने एउटा इक्जाम्पल चाहिँ प्रधानमन्त्रीले चाहनुभयो दिनुहुने भयो। अब यो इक्जाम्पल वा यो उदाहरणलाई हेरेर उहाँले अरू तथ्य तथ्याङ्कहरू पनि पेश गर्ने र 2-3 मुद्दाहरू छन्। एउटा चाहिँ हरित गृह ग्यासको उत्सर्जनै घटाऊ भन्ने जुन अन्तर्राष्ट्रिय मुद्दा छ, नेपालले मात्र होइन अरू देशले पनि उठाएको सामूहिक मुद्दा छ, त्यसलाई पनि जोड़ दिने। अर्को चाहिँ नि अहिले जे भइरहेको छ त्यसबाट पनि हामीले धेरै भोग्नु परिसक्यो र हामीलाई ठेक्न गाह्रो भयो, त्यस कारणले गर्दा अहिले हामीले जे भोग्नु पर्यो जे क्षति भयो त्यसको क्षतिपूर्ति चाहिन्छ भनेरै माग गर्ने हो। अब क्षतिपूर्ति पाइन्छ भने छैन, किनभने धेरै वर्षदेखि त्यहाँ यो माग उठेको हो, तर जुन क्षतिपूर्ति दिने भनेर बनाएको कोष छ संयुक्त राष्ट्रसंघमा त्यो कोषमा पैसा छैन, त्यो कोषमा धनी देशले पैसा हाल्नु पर्थ्यो, तर गएको 3-4 वर्ष अगाडि नै सहमति हुँदाखेरि पनि अहिले पनि त्यहाँ जम्मा 250 मिलियन डलर छ भनिएको छ, त्यसको पनि आधा अथवा 125 मिलियन डलर मात्रै नेपाल जस्तो अधिकम विकसित देश र टापु राष्ट्रहरू जो चाहिँ डुब्ने अवस्थामा छन् भनेर भनिन्छ त्यो देशको लागि हो। ती देशहरू 100 वटा छन्। अब 125 मिलियन डलर कति देशलाई दिने, यस्तो घटना अन्त पनि भइरहेछ र त्यो प्राप्ति गरेर पनि नेपालले साह्रै धेरै त्यहाँबाट केही पाउने होइन वा अरू कोषबाट दिए मात्रै हो, तर यो क्षतिपूर्ति पाउने कोष चाहिँ खासैमा खाली छ। त्यसकारण गर्दा प्रधानमन्त्रीले यो कोषबाटै पैसा प्राप्त गर्ने भन्ने भन्दा पनि अलिकति यसलाई उठाउने र अरू कोषहरू अरू समूहहरू अरू देशहरू अरू व्यापारीहरू जोसँग पैसा छ उनीहरूले पनि हामीलाई सहयोग गर्न सक्छन् नि। त्यसैले यो हानि र नोक्सानी जलवायु परिवर्तनको अन्यायको बारेमा आवाज उठाउने नै हो। त्यहाँ गएर राष्ट्रसङ्घमा गएर अरू 5-7 दिनमा बोल्ने कुरा मात्रै छ, त्यहाँ अरू खासै धेरै कुरा छैन। तर अब त्यसबाट प्रत्यक्ष रूपमा हामीले पैसा प्राप्त गर्ने भन्ने त नहोला। सम्भवत यसको उद्देश्य भनेको अलिकति दह्रो गरेर तथ्याङ्कहरूलाई पेश गरेर र यो आवाजलाई चाहिँ अझै थप अरू देशहरूले पनि यो बेलामा सुन्ने बेला भएको हुनाले सम्भवत प्रधानमन्त्रीलाई त्यसरी नै प्रस्तुत गर्नुहुन्छ होला वा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
2: अब अन्तर्राष्ट्रिय समुदायसँग न्याय मागिरहँदा अब यहाँ वास्तविक पीड़ित नागरिकले न्याय कसरी पाउन सक्छन्?
3: अब अन्तर्राष्ट्रिय सहयोग नै पर्खेर बस्दाखेरि त अहिले यहाँको मान्छेले न्याय पाउने वा सहयोग पाउने भन्ने होला। अब यो धेरै तरिकाले गर्नुपर्छ। यता देशभित्र पनि पैसा उठाउने, पुनर्निर्माण गर्ने, अहिलेको लागि सहयोग गर्ने, होइन पीड़ितहरूलाई सेवा सुविधा दिने, त्यो एउटा काम छँदैछ, पुनर्निर्माण गर्ने कामहरू छँदैछ। अर्को चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि हामीलाई अप्ठ्यारो परेको छ भन्ने, यो एउटा मात्र चीज गर्ने होइन कि मल्टिपल फरक ठाउँमा फरक फरक कुराहरू गर्ने। र अब अन्तत त यो कुरा के हो भने अहिले भोटेपछिमा यस्तो अवस्था छ, 4-5 वर्ष अगाडि मेलम्चीमा यस्तो अवस्था थियो, 3 वर्ष अगाडि रोसीमा त्यो अवस्था भयो, हुम्लामा पनि भएको छ, अब सोलखुमुमा भएको छ। त्यसकारण देशैभरि विभिन्न ठाउँमा यस्ता घटनाहरू बढ़ेका छन् र यसलाई एउटा घटना भनेर भन्दा पनि नेपालले देशभित्र पनि कस्तो विकास गर्ने, कसरी विकास गर्ने, हामीले गरेको विकास के खराबी भयो भनेर पुनर्मूल्याङ्कन गर्ने र फेरि त्यो अनुसार पुनर्निर्माण गर्ने कुरा होला। अर्को अहिले जम्मा भएको पैसालाई सही सदुपयोग गरेर प्रयोग गर्ने र सही ठाउँमा पुर्याइदिने र तेस्रो चाहिँ नि अन्तर्राष्ट्रिय रूपमा पनि हामीलाई परेको अन्यायका विरूद्धमा हामी जस्तै देशहरूसँग मिलेर अझ बलियो गरी आवाज उठाउने नै हो। तर यही भ्रमणबाट सबै कुरा अपेक्षा गर्ने, त्यहाँबाट धेरै कुरा पैसा आउँछ, अब सबले हामीलाई माया गरेर पैसा दिन्छन् भन्ने चाहिँ त्यो भ्रम हो। त्यसबाट चाहिँ हामीले खासै धेरै आर्थिक लाभ नपाए पनि विश्व मानचित्रमा विश्व स्तरमा चाहिँ हामीले हाम्रो एजेन्डालाई चाहिँ अलि बढी पुस गर्न सक्ने मात्रै हुन्छ होला।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक। This home internet.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु। पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना। यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। फोन 98570-55138, 076-550-200। स्थान युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु। समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007-85826 र 98470-82790।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्याराइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाटेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
4: ल है म आइपुगेँ सबैले डर्सीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो
5: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
4: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
6: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
4: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
5: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
4: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
6: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ
7: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरैजनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटोमुनि सुरक्षित राखिएको बताउने गरेको छ। करीब 5,000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाई छ। तीमध्ये ठूलो संख्यामा जल विद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजंग थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेल भित्र फँसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनल भित्र पसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रू हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्तापक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
2: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरमा बसेको मान्छेलाई केही साँदो दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो, जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
6: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कागजलाई के भाषा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ। हामीले अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
4: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
7: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
4: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्तिम विषय बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
8: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर धिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार बिन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
9: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
8: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या। ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ, मान्छे परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामी सोचेको थिएनौं। युवा जोश जागरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
9: तपाईँले भन्नुभयो जुन अत्यावश्यक छ
8: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
9: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति संकट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
8: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालो बजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको।
0: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला रातिको 9 बज्यो।
10: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
11: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता।
10: कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम

0: भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट, मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079586 र 9847982790।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
8: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल
9: ब्याङ्क। विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स, अल्डरसट, यूके।
10: शुभम, असली ओपीसी सिमेन्ट सिन्स 2003।
11: म्यासाच्युसेट, न्यू ह्याम्सर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट।
12: श्रीकी जडीबुटी आयुर्वेदिक हेयर ऑयल, सप्तर्षी आयुर्वेद, अमृतबाग, पुरानो मानेश्वर।
11: अब दुबईमा मोबाइल किन्नुहोस्, दुबई र नेपालमा वारेन्टी पाउनुहोस्। इजी मोबाइल बजार, मीना बजार, नेपाली गल्ली, बरदुबई, UAE।
13: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाइ चाहिँ नै गायक बन्छु भन्दै हिँड्नु भएको छ, भाइ चाहिँ चिया पसल गरेर बसेको छ। लाजै मर्दो, अझ कुनै दिन करोडपति बन्छु रे। होइन, 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ? छोरा दिनदिनै बढ्दैछ, केही सोच्नु पर्दैन।
14: मैले सोचिसकेको छु सानो, यो त सुरुवात मात्रै हो। मलाई केही समय देऊ, मेरो यही देशमा केही गर्ने सपना छ।
13: सपना मात्रै देखेर हुन्छ? देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन।
14: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ? वातावरण त आफैले बनाउने हो सानो।
13: ल ल, तिमी वातावरण बनाएर बस, म त यो उजाडमा बस्न सक्दिन। जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि, त्यो दिन लिन आउनु। गए म
14: सानो सानो सानो
15: ए नरेमुला, त्यति एउटी गीतले छोड्दै मरुन्छ? अझै कति चोट सहनु छ जीवनमा?
16: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ। जब एक पटक कटक्क मुटु खान्छ नि, खाएको खाई खाएको खाई छोड्दै छोड्दैन।
15: ल भइगो नरै न त,
16: रुन्छ रुदा मन हल्का हुन्छ। को छ र माया नलाको जोखो को छ र मायामा नरको सबै रुन्छन्
17: अनि यस्तो पब्लिकमा रुने हो त
16: अनि कहाँ रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे

0: केटी जस्तो छ त
1: होइन केटै हो
2: होइन केटी नै हो
0: म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनुभएको केटी मान्छे
3: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू धोके बाँच्छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान्न केटीलाई पनि चाहियो रुने ठाउँ

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
2: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच तथा स्वास्थ्य शिविर सम्बन्धी सूचना यस युनाइटेड अस्पतालमा कार्यरत वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको निशुल्क परीक्षण गरिने बेहोरा जानकारी गराउँदछौ। मिति यही भाद्र 28 अर्थात आइतबारदेखि शुक्रबारसम्म, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, फोन 98-570-55-138, 076-550-200, स्थान युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट बचौं।
5: एटिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड़, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्, बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। एटिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एक किसिम पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौ, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौ। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौ एउटा सुमधुर भक्ति संगीत।

अब हामी लाग्छौं सत्रौं मन्त्रतर्फ, ईशावासी उपनिषदको सत्रौं मन्त्र। सत्रौं मन्त्रमा जीवात्माको यो व्यष्टि जीवन त्यही समष्टि जीवनको परमात्मा सत्ताको अविभाज्य अंग हो भन्ने कुरा बताइएको छ। यस शरीरका घटक सबै पदार्थहरू त्यही अनन्त असीम समष्टि सृष्टिका अविभाज्य हिस्सा हुन्। यस शरीर रूप यन्त्रद्वारा जे जति गर्न सकिन्छ त्यो त्यही अनादि अनन्त सृष्टि विधानकै अंगका रूपमा सम्पन्न भएको हुन्छ। त्यस मूल सत्तासित सम्बन्ध तोडेर न कोही यस सृष्टिमा रहन सक्दछ न त त्यसभन्दा बाहिर कहीँ जाने ठाउँ नै रहन्छ। यसै सत्यको अनुभूति यस मन्त्रले व्यक्त गर्न खोजेको छ। मन्त्रले के भन्छ भने, वायु रनिल अमृत मथेदम भस्मान्तम शरीरम क्रतोस्मर कृतम स्मर क्रतोस्मर कृतम स्मर। अब यी मेरा प्राणीहरू त्यही अनन्त प्राणमा विलीन होउन्, अन्त्यमा भस्ममा परिणत हुने यो नश्वर शरीर पनि त्यही अमृत अजर अमर अनन्त सत्तामा विलीन होस्। हे यज्ञ स्वरूप भगवान्, मैले यस जीवनमा अपेक्षा अनुसार प्रभु कार्य के कति गर्न सके कृपया मलाई सम्झिरहनुहोस्। हे परम मंगलमय सच्चिदानन्द घन प्रभु, यस यज्ञ रूप सृष्टि विधान भित्र मनुष्यका रूपमा प्रकट भएर मैले जे जस्ता शुभ कर्महरू सम्पन्न गर्ने सु अवसर पाए तिनमाथि दृष्टि पारिदिनुहोस्, तिनको मूल्याङ्कन गरिदिनुहोस्। तात्पर्य के भने, साँचो जीवन जिउनेहरूका निमित्त यज्ञ अलग हुँदैन, जीवन नै यज्ञ हुन्छ, जीवन नै यज्ञ हो। धर्म अलग हुँदैन, व्यवहार नै धर्म हुन्छ। मुक्तिको ढोका अन्त हुँदैन, मनुष्य जीवनको मुक्तिको ढोका खुलिरहेको हुन्छ। सम्पूर्ण सृष्टि यज्ञ रूप छ, सृष्टिका सम्पूर्ण उपकरणहरू त्यस यज्ञ विधानका सहायक छन्। भगवान सम्पूर्ण यज्ञहरूका अधिष्ठाता हुनुहुन्छ। हामी यज्ञ रूप यस सृष्टिमा परमात्माको शाश्वत आराधनाका लागि आएका हुन्छौं। यज्ञेन यज्ञमय जन्त देवास्तानि धर्माणि प्रथमान्यासन भनेर पुरुषोक्तद्वारा वेदले यही पारमार्थिक सत्यप्रति ध्यान आकर्षित गर्न खोजेको छ। यज्ञ रूप जीवनद्वारा यज्ञका साधन रूप सृष्टिका उपकरणहरू अर्पण गरेर यज्ञ स्वरूप भगवानको आराधना देवताहरूले गरेका थिए, यही सर्वप्रथम परम धर्म मानिएको थियो। तानि धर्माणि प्रथमान्यासन भनेको छ मन्त्रले। जसले जीवनमा प्रभुप्रति सधैँ प्रीति राखेको छ, प्रेम राखेको छ, प्रभु सेवा भावनाले शुभ कर्महरू गरेको छ, जसको जीवन बितेको छ यही कर्ममा, तिनलाई प्रभु स्वयं सम्झिरहनुहुन्छ, सम्झिदिनुहुन्छ। साधना संसारमा पाइला बढाउन प्रत्येक साधकका लागि यो सर्वोत्तम सौभाग्य हो। ऋषि यहाँ यहाँ सौभाग्यपूर्ण जीवनको माग गरिएका छन्। प्रभु, म यस्ता पावन कर्म गरेर जीवन यापन गर्न सकौं जसले गर्दा हजुरमा म र मेरो कर्मको सम्झना हुन सकोस्। हजुरले त वचन दिनुभएको छ, मेरो भक्तले जीवनभर मलाई सम्झेर पनि यदि आखिरी अवस्थामा कफ वात र पित्तले बाधित भएर मलाई सम्झिन सकेनछ नै भने पनि मेरो भक्तलाई म आफै सम्झिन्छु र उत्तम गतिमा पुर्याइदिन्छु। यदि वातादि रोषेण मदभक्तो माम च नस्मरेत अहम स्मरामि मदभक्तम नयामी परमाम गतिम। त्यसैले प्रभु, म त्यस्ता सौभाग्यशाली भक्तहरूको पंक्तिमा समावेश हुन सक्ने बनु। मलाई र मैले गरेका सत्कर्मलाई प्रभुको कृपापूर्ण संस्मरणको विषय बन्ने सु अवसर प्राप्त होस्, यही यस पावन मन्त्रमा व्यक्त गरिएको छ। रितेश, क्रतोस्मरह कृतस्मरह क्रतोस्मरह कृतस्मरह भनेर यो मन्त्रले बताउन खोजेको छ। अब हामी अठारौं मन्त्रमा प्रवेश गर्छौं। अब ईशावास्य उपनिषदको अठारौं र अन्तिम मन्त्र बारे विचार गरौं। यो अन्तिम मन्त्र पनि हो ईशावास्य उपनिषदको। अठारौं मन्त्रमा कल्याणकारी मार्गबाट सम्पन्न जीवनको उच्चतम लक्ष्यको प्राप्तिमा सहायता गरिदिन प्रभु श्रीहरिसँग हार्दिक प्रार्थना गरिएको छ। व्यवहारिक क्षेत्रमा पनि असल बाटोबाट कल्याणकारी शुभ कर्म गर्दै सम्पन्न जीवन जिउने र पारमार्थिक स्थितिमा पनि पवित्र साधना पूर्वक भगवत प्राप्ति रूप सर्वोत्तम सम्पत्ति प्राप्त गरेर धन्य धन्य बन्ने सुन्दर सफल जीवनका निम्ति यो मन्त्रले भगवानसँग प्रार्थना गरेको छ। मन्त्र चाहिँ यस प्रकार रहेको छ। अग्नि नय सुफताराय अस्मान विश्वानी देव बयुनानी विद्वान यो धस्म जुहुराण मेडो भूष्ठान्ते नम उक्तिम विधेमा। प्राणी मात्र का मार्गदर्शक अग्नि रूप परमात्मन, हामी सबैका सबै कर्महरूलाई तपाईँ एक एक गरेर जान्नुहुन्छ, हामी सबैलाई चिन्नुहुन्छ, हाम्रा कर्महरूलाई
हेरिरहनु भएको छ। त्यसैले हे प्रभु, हामीलाई व्यवहारिक जीवनमा शुभ मार्गबाट सम्पन्नतातिर अघि बढाइदिनुहोस्। हामी निर्धन गरीब भएर बस्नु नपरोस्, साथै सम्पन्नताको बाटोमा जाँदा पनि विपरीत मार्गबाट होइन असल बाटोबाट जान सकौं। हामीलाई सुबाटोबाट सम्पन्नतातिर लम्कनमा बाधक बनिदिने नराम्रो भावना र खराब कर्म रूप पापलाई हटाइदिनुहोस्। हामी तपाईलाई यस निम्ति बारम्बार नमस्कार गर्दछौ। मन्त्रकै अर्थमा अर्को पक्ष पारमार्थिक पक्ष पनि छ जो यस प्रकार छ। ऋषि भन्दछन्, हे भगवान्, हामीलाई अर्चिरादीको सुन्दर प्रकाशमय बाटोबाट परम सम्पत्ति स्वरूप हजुरको दिव्य धाममा पुर्याइदिनुहोस्। हजुर हाम्रा सम्पूर्ण कर्महरूलाई राम्ररी जान्नुहुन्छ। हामीले जानी नजानी जे जस्ता कर्म गर्यौं सबैका साक्षी परम कृपालु प्रभुलाई सबै थाहा छ। हामीलाई भगवत प्राप्तिको बाटोमा प्रतिबन्धक भइदिने पापरूप बाधा हटाइदिनुहोस्। यस निम्ति नमस्कार पूर्वक हामी प्रभुमा बारम्बार विन्ती गर्दछौ। तात्पर्य के हो भने अग्नि प्रकाश र ज्ञानका देवता हुन्। अग्निलाई पनि प्रकाश दिने सर्व प्रकाशदाता स्वयं प्रकाश भगवान श्री हरि हुनुहुन्छ। त्यसैले यहाँ अग्नि शब्दले भगवानलाई सम्बोधित गरिएको छ। सबैलाई ज्ञानको प्रकाश दिएर अगाडि लैजाने हुनाले नै परमात्मालाई अग्नि भनिएको हो। अग्रे अग्रे नैतिति अग्नि भनेर यस शब्दको व्युत्पत्ति गरिएको छ। त्यसैले वैदिक धर्म संस्कृतिमा कुनै पनि संस्कार गर्दा अग्निदेवकै साक्षित्वमा गर्ने परम्परा रहिआएको छ। यसरी यस मन्त्रमा व्यवहारिक र पारमार्थिक दुवै स्थितिमा उत्तम लक्ष्य प्राप्तिका निमित्त प्रभुमा प्रार्थना गरिएको छ। जसको व्यवहारिक जीवन राम्रो छ पारमार्थिक सफलता पनि त्यसैलाई प्राप्त हुन्छ। जसले शुभ कर्महरू गरेर जीवनमा पवित्रता भर्न सक्दैन, सम्पत्तिको भोकमा जे चाहे त्यो गरेर आफूलाई अपवित्र तुल्याउँछ, त्यसलाई भगवत प्राप्तिको सौभाग्य प्राप्त हुँदैन। क्षणिक लैङ्गिक सम्पन्नता मिल्न सक्दछ तर आफ्नो शाश्वत जीवनको परम सुखको अनुभूतिबाट सदा सदाका लागि टाढा भइरहन्छ। किनभने अशुभ कर्महरूले आध्यात्मिक मुक्तिमा बाधा पार्दछन् र जीवात्मा अनेकौं निम्न कोटिमा योनिहरूमा भड्किरहन पुग्दछ। त्यसैले सम्पन्नता अवश्य प्राप्त गर्नु छ तर सत्मार्गलाई छाडेर होइन, शुभ मार्गबाटै अघि बढेर सत्धर्मको प्रकाशमा नै अघि लम्केर सम्पन्नता प्राप्त गर्नुपर्छ। यसरी अपवित्रताद्वारा जीवन कलुषित हुन नदिइकन जसले भगजगत शरणगति ग्रहण गरेर भगवत भक्तिको उज्यालोमा आफ्नो जीवन यात्रा चलाएका हुन्छन्, अन्तमा भगवत कृपाद्वारा अर्चिरादि मार्ग हुँदै प्रभुको परम पदमा पुग्ने सौभाग्य तिनैलाई प्राप्त हुन्छ। यस्तै सौभाग्यशाली जीवनका निम्ति यस पावन मन्त्रले प्रार्थना गरेको छ। ईशावासी उपनिषदको पहिलो मन्त्र र अन्तिम मन्त्रलाई मिलाएर लियो भने पूर्ण जीवनका निम्ति सुन्दर साधना मार्ग प्राप्त हुन्छ। सम्पूर्ण विश्व प्रभुको निवास हो र जे छ सबै प्रभुमा नै आश्रित छ। त्यसैले प्रभुलाई सधैँ सम्झेर उहाँलाई अर्पण गरेर मात्र कुनै कुरा लिने गर, ग्रहण गर्ने गर, अरू कसैको धनमा कहिल्यै लोभ नगर भन्ने प्रथम मन्त्र र हामीलाई असल मार्गबाट लक्ष्यमा अगाडि बढाइदिनुहोस् भन्ने अन्तिम मन्त्रको जुन अर्थ मिलाएर हेर्दा भगवत भक्ति पहिलो कर्तव्यका रूपमा आउँछ। आफ्नै पसिनाको बलमा स्वावलम्बी बनेर जिउनु दोस्रो कर्तव्य ठहर्छ र हर प्रकारबाट जीवनमा पवित्रतम कायम गर्दै अन्त्यमा प्रभु प्राप्ति गरेर जीवनको पूर्णता प्राप्त गर्नु अन्तिम कर्तव्यका रूपमा स्पष्ट हुन्छ। साधनाको मार्ग सिकाउने यी पावन मन्त्रहरूले बताएको शुद्ध सुन्दर कल्याणकारी जीवन निर्माणमा अग्रसर बन्दै स्वयं पनि धर्मको अनुसरण गरौं र सामाजिक जीवनमा धर्मलाई प्रतिष्ठापित गर्ने कार्यमा सहयोगी बन्न सकौं। नेपाल आमाको विश्वगामी रूपमा रहिआएको उज्जवल प्रतिष्ठा अझ समुज्जवल बन्न सकोस्, यही हामीले सधैँ प्रार्थना गर्नु छ। ओम असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय। ओम शांति, ओम शांति, ओम शांति।

0: विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफूबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सिन्ड्रेला शाहशंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भौचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँदै बाढ़ी पीड़ितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भति, त एकाएक शाकाहारी भइस रे, कमजोर होला चाहिँ कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जग्गियो डासरेका ती पाँच दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजंघा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति असोजराज सिगदेल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्चस्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो डेढ़ दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गीअड्डा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिगदेलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डमा 2:50 बजे मात्र प्रवेश गर्यो, अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको एक वर्ष, राजनैतिक शक्ति सिंह दरबारबाट जग्गियोटा सरेका ती पाँच दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले भदौ 24 त्यो विध्वंस पुनर्निर्माणमा छैन सुरसार शीर्षकमा खबर छापेको छ। एक वर्ष अघि आजकै दिन काठमाडौँ लगायत सातै प्रदेशका सड़कमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बढ़िरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झोसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउमा रहेको नेपाल बार एसोसिएशनको भवनमा पनि आगजनी गरियो। बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएशन र सर्वोच्च बारमा आगजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले? 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थलो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको तत्कालीन संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोड़िएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाड़ामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
7: एक वर्ष अघि सुशासन भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने एक वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ़न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यस क्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ झन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोड़फोड़, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लंघनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आयोगले आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढ़ाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिशसहित प्रतिवेदन बुझायो। तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढ़ाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिश गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तीनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन् सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा थुङ्ग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ। तर प्रतिवेदनमा कार्यवाही अघि बढ़ाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौं उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत ल्याएको छैन। जो जसलाई कार्यवाही गर्नु भनेर सिफारिश भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कार्यवाही, सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मरमत सम्भार गरिएको छैन, बरू त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मरमत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
7: राहत लैजान धुन्सेमा हेलिकप्टर कुर्दै छ प्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेकोशी बाढ़ी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मानसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 वडा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको तीन दिन भयो। गाउँ पुग्ने सड़क बाढ़ीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान तीन दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन। उनले भने गाउँमा खानेकुरा सकिएर लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र विदुरबाट राहतका गाड़ी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ। हेलिकप्टरले पनि उडान गरिरहेका छन्। ड्रोनले सघाइरहेको छ तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढ़ी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेपछि बाढ़ीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै ढुवानीको साधन कुरिरहेका आमा छोदिङबो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फुनाउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।
0: कहाँ पुग्यो छवटा सुरुङको उद्धार शीर्षकमा अन्नपूर्ण पोस्ट कभर लेख्छ। भुटेकोशी बाढ़ीका कारण क्षति पुगेका छवटा जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक र प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढ़ीसँगै पसेको लेदो माटो र भग्नावशेष सफा गरेर अघि बढ़न नसक्दा तथा सुरुङ पूर्ण रूपमा छिचोल्न कठिन हुँदा भित्र फँसेकाहरूलाई उद्धार गर्न सकस भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण 12 आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल 917 जना प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्। माथिल्लो अपर त्रिशुली एक जलविद्युत आयोजनाका 546, रसुवागढ़ी जलविद्युत आयोजनाका 93, त्रिशुली 3 एका 39, त्रिशुली 3 बीका 178, चुलिमे जलविद्युत आयोजनाका 6 र लाङटाङ जलविद्युत आयोजनाका 39 गरी कुल 901 जना अझै सम्पर्कविहीन छन्। उद्धारमा खटिएका टोलीहरू कतिपय पावर हाउस र पूरै सुरुङसम्म पुग्न सकेका छैनन्। जलविद्युत आयोजनामा जलाशयबाट पावर हाउससम्म पानी लाने मुख्य सुरुङका साथै पावर हाउस प्रवेश गर्ने एक्सेस टनल समेत हुन्छन्, जहाँबाट आयोजनाको पावर हाउससम्मै लेदो पसेको देखिन्छ।
7: भोटेकोशी बाढ़ीपछि अर्को संकट, त्रसित महिला र बालबालिकामा बढ़दो मानसिक समस्या, बालबालिकासँग अन्तर्वार्ता तथा फोटो भिडियो खिच्न रोक शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढ़ीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढ़ीको भयावह दृश्य प्रत्यक्ष देखेका आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर त्रास अनिन्द्रा बारम्बार झस्किने रूने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बढ़ी फेरि